लागेको छ। साथै घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रसुवा जिल्लामा लाग्ने धार्मिक तथा पर्यटकीय महत्वको गोसाईकुण्ड मेलामा प्लास्टिकजन्य फोहोरमा प्रतिबन्ध लगाएको छ। वर्षेनी लाग्ने गोसाईकुण्ड मेलामा प्लास्टिकजन्य फोहोर बन्न थालेपछि प्लास्टिकजन्य फोहोरमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो। यहाँ मेलाको समयमा हजारौं तीर्थयात्रीहरू आउने गर्दछन्। गोसाईकुण्डमा आगामी भदौ महिनामा लाग्ने जनै पूर्णिमा मेलालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले भएको अन्तर्क्रियाले मेला अवधिभर कुण्डको प्रवेश मार्ग धुन्चेदेखि कुण्डसम्म प्लास्टिकजन्य फोहोर गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 4,380 मिटरको उचाइमा रहेको गोसाई कुण्डमा वर्षको दुई पटक जनै पूर्णिमा र गंगा दशहरामा विशेष मेला लाग्ने गरेको छ। पर्यावरणीय हिसाबले कुण्डको संरक्षण गर्ने वरिपरि जथाभावी फोहोर गर्न नदिने र यसको कडाईका साथ अनुगमन गरिने भएको छ। गोसाईगुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नोर्बु तामाङले स्थानीय सरकारको तर्फबाट मेलालाई सफल बनाउन आवश्यक पूर्वाधार, खानेपानी र प्लास्टिक जन्य फोहोर मैला व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ। साझा खबरमा राष्ट्रिय खबर। सर्वोच्च अदालतले सांसद विकास कोषका नाममा सांसदहरूलाई प्रत्यक्ष रूपमा बजेट खर्च गर्ने अधिकार दिनु संविधानको मर्म र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने ठहर गरेको छ। परितोष कुमार सहार र आविद हुसैनले दायर गरेको रिटमा न्यायाधीश द्वय सपन्न मल्ल प्रधान र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यस्तो फैसला गरेको हो। 2081 पुष 12 भएको फैसलाको पुनः पाठ हालै सार्वजनिक गरिएको छ। मध्यस प्रदेश सरकारले आर्थिक वर्ष 2080-81 बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई 5 करोड़ र समानुपातिक सांसदलाई 1,50,00,000 रूपियाँ दिने निर्णय गरेको थियो। सोही निर्णय विरूद्ध परेको रिटमा सुनवाई गर्दै सर्वोच्चले यो फैसला सुनाएको हो। अदालतले आगामी दिनका बजेटहरूमा पनि यस्ता विवादास्पद कोष खड़ा नगर्न र बजेट कार्यान्वयनको पुनः जिम्मेवारी कार्यपालिका र स्थानीय तहलाई छोड्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। विधायिकाका सदस्यहरू आफै नीति बनाउने, बजेट अनुमोदन गर्ने, निरीक्षण गर्ने अनि आफ्नै निर्वाचन क्षेत्रमा आफै योजना छनौट र कार्यान्वयनमा संलग्न हुनु संविधानको मूल भावना र लोकतान्त्रिक मूल्य मान्यता प्रतिकूल हुन्छ फैसलामा भनिएको छ। सर्वोच्चले कानून निर्माण गर्ने र बजेट पारित गर्ने अधिकार पाएको निकाय व्यवस्थापिका आफै बजेट खर्च गर्ने र योजना कार्यान्वयन गर्ने कार्यमा संलग्न हुनु शक्ति पृथकीकरणको सिद्धान्तको ठाडो उल्लंघन हो भनेको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाको कर्मचारीको तलब कायम रहेको गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिनेछ। महँगी भत्ता र प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,087 रूपियाँ पुगेको छ। यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो तहका श्रेणीविहीन कर्मचारीको तलब 28,994 रूपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धिपछि कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। सामुदायिक विद्यालयतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब 74,958 र प्राथमिक तहका शिक्षकको न्यूनतम तलब 34,426 रूपियाँ कायम भएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत 12 तहको तलब 84,576 रूपियाँ पुगेको छ। शिक्षक र स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि तलबमानमा 10% मासिक प्रोत्साहन भत्ता र यसअघि पाउने महँगी भत्ता पनि जोड़िनेछ। अवकाश प्राप्त कर्मचारीहरूको पेन्सन रकममा पनि 10% वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
नेपाली कांग्रेस आधिकारिकता विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेश

यसलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि हिजो प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनवाई भएको हो। इजलासले पुनरावलोकन गर्नका लागि अनुमति प्रदान गरेको छ। अब कांग्रेस विवाद निरूपणका लागि तीनजना न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि दुई न्यायाधीश सारंग सुवेदी र निरूपा ध्वज निरौलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देवबार नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक भयो कि थिएन, ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहनुभएका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पनि यही हप्ता स्वदेश फर्किने हुने बताइएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौटको कार्यविधि 2083 सार्वजनिक गरेको छ। संविधानत स्थानीय तहको निर्वाचन आउन 8 महिना मात्र बाँकी छ। ठिक यसैबेला राष्ट्रपाले क्याण्डिडेट क्लब र उम्मेद्वार छनौट कार्यविधि समेटेर ल्याएको कार्यविधि पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छ। वैज्ञानिक र वस्तुपरक छनौट प्रणाली स्थापना गर्ने तथा योग्य नेतृत्वको सुनिश्चितता गर्ने उद्देश्यका साथ यो व्यवस्था लागू गरिएको राष्ट्रपाले जनाएको छ। आगामी वैशाखमा हुने निर्वाचन मार्फत स्थानीय तहका 35,221 पदका लागि उम्मेद्वार छनौट गर्नुपर्ने हुन्छ। राष्ट्रपतिको नयाँ कार्यविधि अनुसार शुरूमा उम्मेद्वार क्लबमा आवेदन माग गरिनेछ। त्यसपछि छनौटका विभिन्न चरणमा हुने परीक्षण पास हुनेछन् र अरू उम्मेद्वारका लागि योग्य ठहरिनेछन्। मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य मध्ये जुनसुकै पदमा उठ्न चाहनेले पनि यो क्लबमा आवेदन दिन अनिवार्य गरिएको छ। क्याण्डिडेट क्लबमा आवेदन दिन कानून बमोजिम योग्यता पुगेको, राष्ट्रपाको साधारण सदस्य रहेको र पार्टीको विचार सिद्धान्त तथा नीतिलाई समर्थन गर्ने हुनुपर्नेछ। साथै क्याण्डिडेट क्लबमा आवेदन दिनका लागि घरेलु हिंसा, यौन दुर्व्यवहार तथा साइबर बुलिङमा संलग्न नभएको सो घोषणा गर्नुपर्नेछ। त्यस्तै वैवाहिक अवस्थाको कानूनी स्पष्टता र आफू विरूद्ध अदालतमा कुनै मुद्दा भए नभएको विषय पनि सो घोषणामा खुलाउनु पर्नेछ। आवेदन स्वीकृत भएकाहरू राष्ट्रपाको लिडरशिप एकाडेमीमा सहभागी भए परीक्षामा उत्तीर्ण हुनुपर्नेछ। पोलिटिकल प्रोक्सिमिटी अन्तर्गत सांगठनिक आबद्धता, चुनाव जित्ने सम्भावना, जनसम्बन्ध, सार्वजनिक लोकप्रियता, आचरण र तटस्थ सामाजिक परीक्षणका आधारमा अंक प्रदान गरिनेछ। पार्टीका सदस्यहरूले प्री इलेक्सन मार्फत उम्मेद्वार छनौट गर्ने व्यवस्थालाई अनिवार्य मानिएको छ। यो कार्यविधि बाहेक कुनै असाधारण परिस्थिति सृजना भएमा प्रक्रियाभन्दा बाहिर गएर पनि उम्मेद्वार छनौट गर्न सकिनेछ। त्यसका लागि केन्द्रीय समितिको दुई तिहाई बहुमतले निर्णय पारित गर्नुपर्ने नियम राखिएको छ। पाकिस्तानको ब्रड पीकमा भएको हिम पहिरोमा परि निधन भएका विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पूर्जाको दाह संस्कार बेलायतमा हुने भएको छ। उहाँको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्परा अनुसार अन्त्येष्टि उतै गरिने भएको हो। बेलायतमा रहनुभएका पूर्जाका दाजु कमल बहादुर पूर्जाले धार्मिक परम्परा अनुसार लन्डनमा अन्त्येष्टि गरिएपछि जन्मभूमि म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 दाना तथा बाल्यकाल बिताएको चितवनमा समेत उहाँको सम्झनामा काम गरिने बताउनु भएको छ। स्वर्गीय पूर्जाको शवलाई भोलिसम्म लन्डन पुर्याइने भएको छ। स्वर्गीय पूर्जाले अक्सिजन बिना नै 8,000 मीटर भन्दा अग्ला विश्वका 14 हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान बनाउनु भएको थियो। पाकिस्तानको केटु हिमालमा समेत दुर्लभ कीर्तिमान कायम गर्नुभएका पूर्जाको नाममा 18 गिनिज वर्ल्ड रेकर्ड रहेका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले श्रावण 2 र 3 गते सञ्चालन भएको मौका परीक्षाको नतिजा हिजो राति सार्वजनिक गरेको हो। सार्वजनिक नतिजामा 81.19% प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। परीक्षामा कुल 71,310 जना सहभागी भएकामा 58,897 जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ। यस्तै 3 परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जानकारी दिएको छ। सार्वजनिक परीक्षाफल सम्बन्धी जानकारी वेबसाइट एसएमएस सर्भिस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।
साझा खबरमा अब विदेशको खबर। बंगलादेशकी पछिल्लो पूर्व प्रधानमन्त्री शेख हसिनाले मानवता विरूद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्किने घोषणा गर्नुभएको छ। यो घोषणासँगै बंगलादेश सरकारले भारतमा उहाँको सार्वजनिक राजनीतिक गतिविधिप्रति तीव्र आपत्ति जनाएको छ। सन् 2024 को विद्यार्थी नेतृत्वको आन्दोलनबाट आफ्नो सरकार हटाएको दोस्रो वर्षको अवसरमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अडियो सन्देश मार्फत सम्बोधन गर्दै हसिनाले आफू विरूद्धको फैसला हुँदाहुँदै पनि जनताप्रतिको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किनु पर्ने बताउनु भएको छ। मलाई जेल हाल्न सक्छन्, मार्न पनि सक्छन् वा अन्य जे पनि हुन सक्छ, तर मैले फर्किनै पर्छ। डरले जनताप्रतिको मेरो कर्तव्य निर्धारण गर्न सक्दैन, उहाँले भन्नुभएको छ। हसिनाले आफू विरूद्ध लगाएका आरोपहरू अस्वीकार गर्दै आउनुभएको छ। हसिनाको सम्बोधनपछि बंगलादेशको विदेश मन्त्रालयले कड़ा प्रतिक्रिया दिँदै भारतीय भूमिबाट उहाँ र उहाँका सहयोगीहरूले बंगलादेश तथा त्यहाँका जनता विरूद्ध विषाक्त अभिव्यक्ति दिएको आरोप लगाएको छ। विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा सन् 2024 हसिना भारत पुगेपछि उहाँ त्यही निर्वासनमा बस्दै आउनुभएको छ। त्यसपछि सन् 2025 बंगलादेशको अदालतले आन्दोलनमाथिको दमनसँग सम्बन्धित मानवता विरूद्धको अपराध अभियोगमा उहाँलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार त्यस दमनका क्रममा करिब 1400 जनाको मृत्यु भएको थियो। बंगलादेशले पटक पटक हसिनाको सुपुर्दगीको माग गरे पनि भारतले हालसम्म उहाँलाई जिम्मा लगाएको छैन। विदेशकै खबरमा उत्तर कोरियाले हिजो जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै त्यसको निगरानी गरेको जनाएको छ। जापानको रक्षा मन्त्रालयले भने सामाजिक सञ्जाल एक्स मार्फत उत्तर कोरियाबाट केही ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको जानकारी दिएको छ। सन् 2019 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गर्दै आएको छ। त्यस यता उसले क्षेप्यास्त्र तथा आणविक कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेको छ। साझा खबरमा अब खेलकुदको खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक गरेको छ। क्रिकेट समाचार प्रकाशन गर्ने वेबसाइट क्रिक इन्फोका अनुसार आईसीसी एकदिवसीय विश्वकप क्रिकेट सन् 2027 अक्टोबर 4 नोभेम्बर 21 तारीकसम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुनेछ। यस्तै विश्वकपमा छनौट खेल भने 2027 फेब्रुअरी 22 मार्च 23 तारीकसम्म सम्पन्न भइसक्नु पर्नेछ। आईसीसीले विश्वकप छनौटको प्रक्रियामा परिवर्तन समेत गरेको छ। छनौटमा 10 टोलीले भाग लिनेछन्। छनौट खेल जित्ने टोली सीधै 14 टोली सहभागी हुने मुख्य छनौटमा पुग्नेछ। दोस्रोदेखि चौथोमा रहने टोलीले सुपर सिरिजको पहिलो चरण खेल्नुपर्ने प्रावधान राखिएको छ। यस चरणको शीर्ष टोली मुख्य विश्वकपको अन्तिम 12 टोलीको समूहमा पर्नेछ। यस्तै छनौट प्रतियोगिता खेल्ने 10 टोलीबाट वरियताका आधारमा आईसीसीको एक दिवसीय वरियतामा रहेका दुई पूर्ण सदस्य दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक आईसीसी लीग 2 छानिएका 4 टोली र प्लेअफबाट आउने 4 टोलीले विश्वकपमा स्थान बनाउनेछन्। नेपालको लीग 2 शीर्ष स्थानमा रहेर विश्वकप पुग्ने योजना सकिसकेको छ। अब नेपालले लीग 2 प्लेअफको बाटो समाउनु पर्ने अवस्था छ। हाल लीग 2 सहभागी 8 टोली मध्ये नेपाल 32 खेलमा 24 अंक जोड्दै तालिकाको 6 स्थानमा छ। आईसीसीले प्लेअफको ढाँचा अझै तयार गरिसकेको छैन। लीग 2 एक अर्कासँग कुल 36 खेल खेलेपछि शीर्ष 4 रहने टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुने प्रावधान राखिएको छ। नेपाललाई एक दिवसीय मान्यता प्राप्त गर्न पनि शीर्ष 6 स्थानमा अटाउनु पर्नेछ। 3 T20 विश्वकप खेलेको नेपालले अहिलेसम्म एक दिवसीय विश्वकप खेल्न सकेको छैन। युरोपेली देश पोर्चुगलमा युरोप स्तरीय एनआरएनएटी 10 प्रतियोगिता
2026 हुने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा आउँदो सेप्टेम्बर 14 16 राजधानी लिस्बनमा पहिलो पटक युरोप स्तरीय एनआरएनए टी10 क्रिकेट प्रतियोगिता 2026 हुने भएको छ। नेपाली युवा पुस्तामा आज क्रिकेट प्रतिको बढ़दो आकर्षण, क्रिकेट प्रतिको रूचि, उत्साह र सम्भावनालाई मध्यनजर गर्दै पोर्चुगलमा पहिलो पटक नेपाली क्रिकेट प्रतियोगिताको आयोजना गरिएको संघले जनाएको छ। हामी साझा खबरको अन्त्यमा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। राष्ट्रपा सिन्धुपाल्चोकका सभापतिमा 5 उम्मेद्वारी, गोसाईकुण्डा मेलामा प्लास्टिजन्य फोहोरमा प्रतिबन्ध। बजेट कार्यान्वयनको पुनः जिम्मेवारी, स्थानीय तहलाई छोड्न सरकारको नाममा सर्वोच्चको आदेश, कांग्रेसको आधिकारिकता विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। डिसेम्बरमा स्वदेश फर्किने बंगलादेशकी पदच्युतपूर्व प्रधानमन्त्री हसिनाको घोषणा, उत्तर कोरियाद्वारा जापान सागरतर्फ क्षेप्यास्त्र प्रक्षेपण। र एक दिवसीय विश्वकप नेपाललाई प्लेअफको आशा, पोर्चुगलमा युरोप स्तरीय एनआरएनए टी10 क्रिकेट प्रतियोगिता 2026 हुँदै बिहान 9 उपस्थित हुनेछौ। एथेन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म न्याम्लिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।

0: शुभ प्रभात। यूसीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लील प्रकाश सन्तको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देखि भरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 22 गते शुक्रबार, अगस्त 7 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सुकुम्बासी बस्तीबाट विस्थापित बाल बालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़। विद्युत महसुल निर्धारण गर्न नयाँ निर्देशिका लागू।
1: 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे नेपाल भारत बीच छलफल हुँदै कांग्रेस विभाजन तत्काललाई टड्यो। पूर्व सभापति देउबा 26 साउनमा स्वदेश फर्किने।
0: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव। साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायीको असन्तुष्टि। वातावरण संरक्षण ऐन संशोधन गर्दा मनपरी गर्न खोजिएको विज्ञहरूको आरोप।
1: मध्यपूर्व द्वन्द चर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन। यमनमा हुती विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु। नाइजेरियामा अपहरणमा परेका 300 बढ़ीको उद्धार।
0: र काठमाडौँमा जारी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलका लागि प्रतिस्पर्धा गर्ने। संस्कृति विद्यालय र 10 टप अन्तर्विद्यालय फुटसल च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा विद्युत महसुल निर्धारण गर्नका लागि नयाँ निर्देशिका लागू गरिएको प्रसंग।
1: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्यसहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो। नयाँ निर्देशिकासँगै विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2076 खारेज भएको छ। यद्यपि पुरानो निर्देशिका अनुसार भएका काम कारवाही भने नयाँ निर्देशिका

0: को क्षेत्रमा क्रियाशील बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्पीडन सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको हो। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषय समेतलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। अदालतको आदेशका बारेमा सीआईएनसँग कुराकानी गर्दै सिजपका अध्यक्ष
1: सर्वोच्च अदालतमा दायर भएको रिटमाथि बालबालिकाको शिक्षा स्वास्थ्य र संरक्षणको विषयमा विशेष गरी भूमिहीन बालबालिकाको सवालमा जुन किसिमको आदेश भएको छ, यो आदेशले बाल अधिकारको संरक्षण र सम्वर्धनको निम्ति न्यायपालिकाले जुन किसिमको आदेश अन्तरिम आदेश जारी गरेको छ, यसले बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षण उनीहरूको आवासको अधिकार सुनिश्चित गर्न चाहिँ योगदान पुर्याउँछ भन्ने हामीले अपेक्षा लिएका छौं। अन्तरिम आदेशलाई यथासक्य छिटो कार्यान्वयन गर्नका निम्ति हामी जोरदार माग गर्दछौं।
0: सर्वोच्च अदालतले विस्थापित बालबालिकाको पहिचान र प्रमाणीकरण गरी विद्यालय भर्ना भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा भर्ना नभएका बालबालिकालाई साउन मसान्तभित्र नजिकको विद्यालयमा अनिवार्य र निशुल्क भर्ना गराउन आदेश पनि दिएको छ। निशुल्क पाठ्यपुस्तक, पोशाक, यातायात सुविधा, शैक्षिक सामग्री, मनोसामाजिक परामर्श तथा अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सहयोगी सेवा समेत उपलब्ध गराउन भनिएको छ। अदालतले विस्थापनबाट थप असर पर्ने अवस्था भए आवश्यकता अनुसार आवासीय शिक्षाको व्यवस्था गर्न तथा बालबालिकाका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
2: यसैबीच संस्थापन गगन थापा र इतरपक्षी शेरबहादुर देउवा विभाजनको डीलमा पुगेका बेलामा प्रमुख प्रतिपक्षी दल कांग्रेसको आधिकारिकता विवाद बिउतिएको छ। तत्कालीन सभापति देउवाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै अब पूर्ण इजलासमा पुनः शुरूदेखि नै सुनवाई हुनेछ। 2082 पुसमा थापा समूहले गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले 2 माघ 2082 मान्यता दिँदै पदाधिकारीको सूची अध्यावधिक गरेको थियो। त्यस विरूद्ध तत्कालीन सभापति देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का 4 माघमा सर्वोच्च जानुभएको थियो। 4 वैशाखमा न्यायाधीश द्वय चारंगा सुवेदी र निरपधौच निरौलाको इजलासले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने आयोगको निर्णय नै सदर गरेको थियो। फेरि देउबा र खड्काले 7 साउनमा पुनरावलोकनका लागि निवेदन दर्ता गराउनु भएको थियो। हिजो प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे, श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको हो। इजलासले देउबा पक्षलाई सुनाईको मौका नै नदी निर्वाचन आयोगको निर्णय सदर गरेको भन्दै यसअघिको फैसला पुनरावलोकन आवश्यक रहेको ठहर कांग्रेसको थियो। पुनरावलोकनको निर्णय आएसँगै कांग्रेसका नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
3: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने व्यक्तिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेरुसको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने हो, तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौँ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ, यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो, अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
2: यसैबीच स्वास्थ्य उपचारका लागि गत फागुनमा सिंगापुर हुँदै हङकङ पुग्नुभएका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा नेपाल फर्किने तयारी गर्नुभएको छ। उहाँ साउन 26 गते नेपाल फर्किने तयारी गर्नुभएको नेता प्रकाश शरण महतले जानकारी गराउनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माण र सुविधापछि बसाई सरेकाहरू पनि गाउँ फर्कँदै
1: व्यवसाय गर्ने भनेर सरेको थियौँ। अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु अब सुविधाहरू पनि आउन थाल्छ। त्यही भएर हामी अहिले खलामिटारमै सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छ।
2: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव, साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि, वातावरण संरक्षण ऐन संशोधन गर्दा मन परि गर्न खोजिएको विज्ञहरूको आरोप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
5: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
6: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हेलो सरकारलाई स्तर उन्नति गरी नागरिकका गुनासो सम्बोधन गर्न एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। प्रत्यक्ष रूपमा आम नागरिकको गुनासा सुन्न तथा यथाशक्य छिटो हल गरिने उद्देश्यसहित तत्कालीन सरकारद्वारा 2068 कार्तिक सत्रमा हेलो सरकार कार्यक्रम शुरू गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले एकीकृत सेवा व्यवस्थापन प्रणालीका लागि एकीकृत अवधारणा पत्र, विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मसौदा तयार गरी छलफलका लागि पेश गरिएको समेत जानकारी दिनुभयो।
0: वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारिएको विधेयकमा वातावरण निरीक्षक र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि रहेको भन्दै देशभरका विश्वविद्यालय, केन्द्रीय विभाग तथा आंगिक र सम्मान प्राप्त क्याम्पसहरूले संयुक्त रूपमा सरकारको ध्यान आकर्षण गराएका छन्। त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी यस्तो माग राखेका हुन्। प्रस्तावित विधेयकको दफा 2, 6, फ दुई र फ तीनमा वातावरण निरीक्षक र वातावरण परीक्षकका लागि वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था गरिएको छ। यसलाई विज्ञहरूले गम्भीर त्रुटि भनेका छन्। वातावरण संरक्षण ऐन 2053 र नियमावली 2054 जारी भएता त्रिभुवन विश्वविद्यालय लगायत 5 विश्वविद्यालयले स्नातक बीएससी बीई र स्नातकोत्तर एमएससी एमई तहमा वातावरणीय अध्ययनका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। प्राविधिक ज्ञान नभएका अन्य विषयका स्नातकहरूलाई समेत यस्तो पदमा नियुक्ति गरिँदा वातावरण निरीक्षक पदको प्राविधिक चरित्र र पेशागत मर्यादामा आघात पुग्ने, वातावरणीय अध्ययन निरीक्षण र वैज्ञानिक निर्णय प्रक्रियाको गुणस्तर खस्किने, वातावरणीय सुशासन कमजोर भई वातावरणीय जोखिम बढ़ने भन्दै ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकमाथि समेत असर पुर्याउने र नेपालले हासिल गर्न खोजेको दिगो विकासको अवधारणामाथि पनि आँच पुर्याउने भएकाले तत्काल संशोधन गर्न पनि माग गरिएको छ।
2: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत संयुक्त जलस्रोत समिति बैठक सेप्टेम्बरमा 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे छलफल हुँदै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। नेपाल र भारत बीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुद्देश्यीय आयोजना अगाडि बढ़ाउने विषयमा 4 वर्षपछि छलफल हुने भएको छ। आगामी सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति र जलस्रोत सम्बन्धी संयुक्त थाई प्राविधिक समितिमा उक्त विषयलाई छलफलका रूपमा समावेश गर्ने तयारी गरिएको हो। त्यस्तै काठमाडौँका सड़क र यातायातका लागि नयाँ गुरू योजना, मेट्रो रेलदेखि द्रुत वर्षसम्मका सेवा प्रस्ताव शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ। जाइकाको सहयोगमा तयार गुरू योजना मन्त्री परिषदबाट स्वीकृति हुने अपेक्षा छ। 2050 सड़क पूर्वाधार र यातायात अवस्थालाई मार्ग निर्देशन गर्ने र फास्ट ट्र्याकका विषयमा भने नेपाली सेना र सरकारबीच समन्वय अभाव भएको खबरमा उल्लेख छ। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि शीर्षकमा विनोद घिमिरेले खबर लेख्नु भएको छ। धनकुटाको भेडेटार पूर्वकै कहलिएको पर्यटकीय गन्तव्य मानिन्छ। तराई र पूर्वी सीमाका भारतीय शहरबाट नजिक भएकाले त्यहाँ वर्षैभरि पर्यटकको चलफल हुने गरेको छ। त्यस्तै भित्रपृष्ठमै गण्डकीमा गाजा कानून के छन् मापदण्ड शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: गोर्खापत्र दैनिकमा कर्मचारी सरूवामा अनलाइन प्रणाली, अब सधैँ दुर्गममै मात्र बस्नु नपर्ने शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा मात्रै बस्नुपर्ने बाध्यता रहेको थियो। अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विदेश जाने कागजपत्र बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बिहोर्न नपर्ने भएको हो। यसअघि प्रमाणीकरणका लागि टाढाका जिल्लाबाट आएका सेवाग्राहीले कागजातमा सामान्य त्रुटि वा अपुग कागजात भएमा पुनः सम्बन्धित स्थानीय तह वा अन्य निकायमा फर्किनुपर्ने बाध्यता रहेको थियो। भित्री पन्नामा कर्मचारीको नयाँ तलबमान स्वीकृत भएको बारेमा खबर छ भने बढ़ी आउँदैछन् ग्यास बुलेट, तर पनि अभाव। पछिल्लो 20 दिनमा वीरगंज नाका भएर 979 बुलेट भित्रिएका छन्। समस्या सुन्न फोन नम्बर सार्वजनिक गरिएको बारेमा पनि खबर छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न यदि कठिनाई भयो भने 98511673 सम्पर्क गरेर जानकारी गराउन सकिनेछन् र आवश्यकता परिपूर्तिका लागि सहजीकरण हुने भएको छ। आर्थिक कारोबार दैनिकमा चार दशकपछि नयाँ खाने ऐन संसदमा अनुमति बिना खाने उत्खनन गरे 1 करोड़सम्मको जरिवाना शीर्षकमा खबर छापिएको छ भने भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव लागत 6 खर्ब शीर्षकमा 25 वर्षे काठमाडौँ उपत्यका शहरी यातायात गुरु योजनाको मस्यौदाको बारेमा खबर छ। नयाँ पत्रिका दैनिकमा देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र भएको बारेमा खबर छ भने खोला किनारको बस्ती हटाइएको 4,000 रूपनी जग्गामा पार्क करिडोर र व्यायामशाला बनाउने योजना बारेको खबर पनि छापिएको छ। भित्री पन्नामा देशभर 50,000 भन्दा बढ़ी अस्थायी करार र ज्यालादारीका कर्मचारी संघका करार कर्मचारी व्यवस्थापन बारे अध्ययन गर्न समिति गठन भएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा सरकारी लटरीबाट आज 25 लाख वितरण हुने शीर्षकमा खबर छ। सरकारले आज 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्दा बीजक लिएका उपभोक्ताहरू मध्येबाट 15 जनालाई जनै 1 लाख र 1 जनालाई 10 लाख रूपियाँ वितरण गर्न लागेको छ। नागरिक दैनिकमा निगम सँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा खबर छ भने आफन्त नजिक नहुँदा कुरुवा संकट शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा नेपाली संसदका प्रवृत्ति अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बाहिर गएको हो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। कुवेत सरकारले स्थानीय ईरानी विद्यालय बन्द गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयको एक स्रोतले एएफपीलाई यसबारे जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। निर्देशन मध्यपूर्व युद्धका क्रममा ईरानले कुवेतमा बारम्बार आक्रमण गरेपछि आएको जनाइएको छ। यमनमा हुती मिसाइल र ड्रोन आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु भएको छ। 29 जना घाइते भएका छन्। यसलाई दुई पक्षबीच घातक आक्रमण भनिएको छ। मिसाइल आक्रमणले मरीब प्रान्तको शिविरमा बिहानै निशाना बनाएको थियो र नाइजेरियाको मध्य क्षेत्रमा सशस्त्र द्वन्द्व विद्रोहीद्वारा धेरै महिनादेखि बन्धक बनाइएका कम्तीमा 308 व्यक्तिको उद्धार गरिएको छ। फेब्रुअरी 3 र 4 उत्तर मध्य राज्य क्वारा र नाइजरमा छुट्टा छुट्टै आक्रमणमा उनीहरू अपहरणमा परेका थिए।
0: साझा खबरमा अब खेल खबर। गण्डकी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषदले वितरण गरेको गण्डकी प्रदेश खेलकुद पदक विवादमा परेको छ। प्रदेशका खेलाड़ी प्रशिक्षक खेल क्षेत्रमा लागेका व्यक्ति संघ संस्था र उनीहरूले गरेको योगदानको सम्मान गर्ने उद्देश्यसहित स्थापित पदक वितरण प्रक्रिया अपारदर्शी भएका कारण पहिलो प्रयासमै विवादास्पद बनेको हो। पदक वितरणका लागि परिषदको नियामक निकाय सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि 2081 जारी गरेको थियो। सोही कार्यविधि अनुसार आर्थिक वर्ष 81-82 पदक 30 असार 2083 वितरण गरिएको थियो र छनौट समितिमा बदमाशी भएको भनेर आरोप पनि लागेको छ। नेपालका नम्बर 1 खेलाड़ी वाङचु तामाङ प्रथम काठमाण्डू खेल मण्डल नेपाल टप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपको सेमी फाइनलमै पराजित हुनुभएको छ। काठमाण्डु खेल मण्डल एनआरटीको आयोजनामा त्रिपुरेश्वर स्थित क्लबकै भवनमा भएको प्रतियोगितामा बिहिबार दोस्रो सेमी फाइनलमा उहाँ सबिन तामाङसँग 5-4 फ्रेमले स्तब्ध हुनुभएको पत्र पत्रिकाहरूले पनि खबर छापेका छन्। त्यसै गरी भर्खर सम्पन्न विश्वकपको सह आयोजक राष्ट्र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व क्षमतामाथि अब आफूलाई विश्वास नरहेको बताउनु भएको छ। क्यानाडाका प्रधानमन्त्रीलाई इन्फान्टिनोप्रति विश्वास नरहेको पाइएको छ।
2: विकास र सुविधाले नागरिकको सोचाइ र समृद्धिमा पार्ने प्रभाव रिपोर्ट कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: दिस होम दिस होम खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब सुविधाले ल्याउने परिवर्तनको कुरा. 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ. सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेर सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्. सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ.
2: चौबिसै गाउँपालिका चार फलामेटार कुनै बेला कुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ. स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्. यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ.
3: बसाई किन परेको भन्दाखेरि मेरो ससुराबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो. अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ. अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि गर्नु, अब सुविधाहरू पनि आउन थाल्यो. त्यही भएर हामी अहिले थलामेटारमै यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ.
2: थलामेटार मात्रै होइन, तमर करिडोर अन्तर्गत पर्ने सदमटार, हङ्समोरङ र भैँसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ. गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यौपानी:
4: तमर करिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ. सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ. त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसाइ सरेर पुनः गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ.
2: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ. चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री:
5: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो.
2: भारतको जोगमुनीबाट तमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो. त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भए काम शुरू भएको थियो. तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी:
6: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ. जो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो. समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसेकम तपाईँले सुरुवात गरिदिनु भयो भन्छन्. एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ.
2: तमर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेशचोकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसक्यो छ. तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, CIN रेडियो धनकुटा FM, धनकुटा.
1: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
7: सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश. समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़ विद्युत महसुल निर्धारण गर्न नयाँ निर्देशिका लागू.
8: 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे नेपाल भारत बीच छलफल हुँदै कांग्रेस विभाजन तत्काललाई टर्यो. पूर्व सभापति देउबा 26 साउनमा स्वदेश फर्किने.
7: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव. साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि. वातावरण संरक्षण ऐन संशोधन गर्दा मन पनि गर्न खोजिएको विज्ञहरूको आरोप.
8: मध्य पूर्व द्वन्द सर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन. यमनमा हुथी विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु. नाइजेरियामा अपहरणमा परेका 300 भन्दा बढ़ीको उद्धार.
7: र गण्डकीमा वितरण गरेको खेलकुद पदक विवादित काठमाडौँमा खेलाड़ी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलमा प्रतिस्पर्धा गर्ने संस्कृति विद्यालय दशौं टोप्स अन्तर्विद्यालय फुटसल च्याम्पियन।
8: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा सभामुखले कालो चस्मा लगाएर संसदको बैठकमा आउन नमिल्ने भनेर निर्देशन दिनुभएको छ, त्यो कतिको पालना हुन्छ आज भोलिमा नै देखिनेवाला छ। र विशेषत प्रधानमन्त्री बालिन जसले कालो चस्मा लगाउने, कालै लुगालत्ता लगाएर विभिन्न सार्वजनिक समारोहमा देखिने प्रवृत्ति उहाँको छ र उहाँलाई कतिपय अरू सांसदले पनि पछ्याइराखेका छन्। यहाँ एउटा बन्द कोठाभित्र प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति कुर्सीमा तच्चक्क बसेका छन् र चस्मा कालो छ, त्यसैले अलिकति तल नाकको गाडीसम्म तानेर केही भनिराखेको जस्तो देखिएको छ। माथि यस्तो लेखेको छ, लभ यू सभामुखज्यू, कालो चस्मा लाउनेहरू संसद जाने नै होइन नि।
7: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्. संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढ़ी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानेज्यू.
2: धन्यवाद.
1: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौं?
2: ठाडो उडान त नभनौं, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो. त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौ होइन, राजनीतिमा रहेर बुझेर आएको हो.
1: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनुभयो, छानिनुभयो.
2: हजुर.
1: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँ नै निरन्तर रहनुभयो. तपाईसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोश जागर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
2: अनि म चाहिँ नि होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने राजनीतिमा आउने मुड बनाएको थिइनँ. तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो त्यसपछि चाहिँ हामीले त्यो हामी साथीभाइहरू सल्लाह गऱ्यौँ र मलाई पनि यो पार्टीको नीति र यो पार्टी यो हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ.
1: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै, त्यो परिकल्पना गरेकै, सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
2: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ. वीरगंज उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसेँ र होटल तथा पर्यटन व्यवसाय महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहेँ. भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि यो व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि एउटा राजनीति नै भन्नुपर्छ. अब चाहिँ केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग लगभग म व्यावसायिक राजनीतिमा थिएँ. यो चाहिँ यो मूल राजनीति भनौँ, यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो. अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढिएको अवस्था थियो, त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ.
1: व्यावसायिक जीवनबाट राजनैतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेछ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
2: होइन, यो त बिल्कुल फरक हुने नै भयो. व्यावसायिक राजनीति र यो जो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो. धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनीदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्दाजुल्दा छन्, केही कुराहरू फरक छन्. अहिले चाहिँ संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव त हुने नै भयो.
1: पर्सा एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा, अहिलेसम्मको अवस्थामा मैले पर्सा एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै अथवा मैले काम गर्न थालेँ भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
2: होइन, अब यसको सुरुवाती हुँदैछ, सुरुवात हुँदैछ. जस्तै मैले अब पर्साएकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रङ्गशालाको कुरा उठाएको थिएँ. अब अहिले त्यो नारायणी रङ्गशालामा चाहिँ 15-16 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ. मैले चाहिँ पर्सा एकबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ र त्यसको पनि अब डिपिआरको चरणमा गइसकेको छ, त्यसलाई पनि धेरै परिवर्तन गर्नुपर्ने छ। निर्वाचनमा हुँदै गर्दाखेरि सिर्सिया नदीको कुरा उठाएको थिएँ, त्यो पनि अब सिर्सिया नदी सरसफाईको कुरा उठाएको थिएँ, त्यो पनि एउटा चाहिँ शुरूआती चरणमा प्रवेश गरिसकेको छ। अब विशेष गरेर केन्द्रीय रूपमा जुन सुशासनको कुरा छ, त्यो केन्द्रीय रूप सुशासनको कुराले त सबै क्षेत्रलाई जिल्लालाई छुने नै भयो, त्यस कारणले गर्दाखेरि त्यहाँका जनताले हाम्रो चाहिँ यो नयाँ अनुभूति गर्न सुरु भइसकेको अवस्था छ।
1: त्यो तपाईँले निर्वाचनको बेलामा जुन प्रतिबद्धता बाचा गर्ने हुन्छ नि हरेक सांसदले, हुन त सांसदको काम कानून निर्माण गर्ने हो भनेर सैद्धान्तिक रूपमा त्यो भनेर बहस गर्छौ, तर चुनावको बेलामा पुल पुलिसा बाटोघाटोको कुरा गरिएन भने सायदै नागरिकले अहिले नै मतदान गर्ने स्थिति भइसकेको छ कि छैन सायद अर्को बहसको विषय होला। संख्यात्मक रूपमा हेर्ने हो भने तपाईँको त्यो प्रतिबद्धता र बाचा दर्जनौं संख्यामा छ कि अथवा सीमित विषय वस्तु मैले भनेको छु त्यो भित्र रहेर नै तपाईँले बाचा पूरा गर्दै जाने हो भविष्यमा?
2: होइन, मैले यो राजनीतिमा आउँदै गर्दा मैले एउटा के सिकेँ भने धेरै बाचाहरू गर्नुहुन्न, धेरै गर्न नसकिने कुराहरू बोल्नुहुन्न, जनतालाई झुक्याउनुहुन्न, किनभने अहिलेसम्म पुराना राजनीतिक दलहरूले त्यही गरे, गर्न सक्ने कुरा पनि भने, गर्न नसक्ने कुरा पनि भने, घर घरमा चाहिँ ग्यासको पाइपको कुराहरू पनि जोडिदिन्छु भने त्यो पनि भने, पानी जहाजको टिकट चाहिँ अर्को वर्ष हामी यहीँबाट काट्ने हो भने त्यो पनि भने, त्यस कारणले गर्दाखेरि यही पुराना राजनीतिहरूले गरेका गल्तीहरूबाट चाहिँ हामीले सिक्ने हो, त्यो गल्तीहरूबाट उहाँहरूले गरेको गल्तीको चाहिँ हामीले चाहिँ पाठ सिक्दै गर्दाखेरि त्यही गर्न नसकिने कुरा नभन्नु पर्ने रहेछ, अझ गर्न सक्ने, अब त्यो त मैले मात्रै होइन समग्र मेरो पार्टीले पनि, हामीले त अब त्यो चाहिँ घोषणापत्र पनि भनेनौँ, करार पत्र भनेर भन्यौँ, बाचापत्र भनेर भन्यौँ, बाचापत्र भन्नाले अब बाचा भनेपछि अब एउटा नर्मली बुझ्ने भाषामा बाचा भनेपछि गर्नै पर्ने कुरा, त्यसरी चाहिँ केन्द्रीय लेभलबाट पनि म त्यसरी प्रशिक्षित भएँ र मैले चाहिँ स्थानीय लेभलमा पनि मैले त्यही प्रशिक्षण अनुसारै मैले चाहिँ एउटा राजनीतिबाट जानेको बुझेको अनुसारै मैले गरेँ, धेरै बाचा मैले गरिनँ।
1: जति गर्नुभएको छ त्यो पुरा गर्ने नै विचार गर्नुभएको छ होला पाँच वर्षभित्रमा?
2: हो, होइन, त्यो गर्न सक्ने किसिमले नै बाचा गरिएको छ। हुन त तपाईँले भनेको जस्तै एउटा संसदको चाहिँ संसदीय भूमिका अलग्गै हुन्छ।
1: तपाईँले अघि जुन रंगशालामा पैसा परेको कुरा र सिर्सिया नदी जो वर्षौंदेखि दुर्गन्धित भएको बारेमा सम्भवत बीचमा यो उद्योग विभागले त्यहाँ ज जसले गल्ती गरेका छन् केही उद्योगहरूलाई कार्यवाहीको लागि परिपत्र गरेको त्यो निर्णय गरेको पनि हामीले सुन्यौं, होइन, यो सबैमा सांसद प्रत्यक्ष संलग्न हुँदो रहेछ कि अथवा सांसद पृष्ठभूमिमा हो निर्णय गर्ने चाहिँ फेरि सरकार मार्फतकै निकायहरू हुँदो रहेछन्? तपाईँको यो प्रारम्भिक चरणको अनुभवले चाहिँ के बताउँछ?
2: अब हामीले अब जस्तै म संसद छु, म संसदीय समितिमा छु, संसदीय समिति मार्फत हामीले सरकारलाई निर्देशन दिने होला, जस्तै अब त्यो सिसिया नदी फोहोर भइरहँदा प्रदूषित भइरहँदाखेरि हामीले अब संसदीय समिति मार्फत त्यहाँका उद्योगी व्यवसायीहरूलाई सचेत गराउनेदेखि लिएर अब सम्बन्धित सरकारी निकायहरूलाई चाहिँ त्यहाँनिर चाहिँ उचित कदम चाल्न, व्यापारीहरूलाई सचेत, व्यवसायी उद्योगी व्यवसायीहरूलाई सचेत गराउन, यदि उहाँहरूले त्यो सचेत गराउन गर्दै पनि मान्नु भएन भने केही निर्णय लिन पनि हामी त्यसरी चाहिँ निर्देशन दिइरहेका हुन्छौँ। त्यस कारणले गर्दाखेरि संसदको अब चाहिँ अब यो प्रत्यक्ष कार्यकारी भूमिका नभए पनि चाहिँ संसदले आफ्नो भूमिका पनि राम्रोसँग निभाइदियो भने धेरै कुराहरू गर्छ, सांसदले आफ्नो भूमिका धेरै भूमिका निभायो भने पनि धेरै काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
1: त्यो अनुभव भयो प्रारम्भिक चरणमै। तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो, र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगबाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो, म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ?
2: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन, अब त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए, मैले त इभन म जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल ढुङ्टाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेर अब यो चुनावको हार जित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्यायो र कसले कम ल्यायो भने त्यो पाटो एकातिर रह्यो। अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ, मैले नजानेको कुराहरू मलाई सिकाइदिनु होला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवज्यूलाई फोन गरेको थिएँ।
1: सिकाउनुभएपछि
2: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्ने हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचनको बेलामा टेलिफोन सम्वाद तपाईँले गर्नुभयो।
2: निर्वाचन जितिसकेपछि
1: त्यस पछाडि चाहिँ जितिसकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव र ढुङ्गाटासँग कतिपटक तपाईँको सम्वाद भयो टेलिफोनमा अथवा प्रत्यक्ष रूपमा?
2: मेरो अनिल ढुङ्गाजीसँग त लगभग धेरै पटक नै सम्वाद भइरहेको छ र प्रदीप यादवजीसँग चाहिँ एकपल्ट प्रत्यक्ष भेटघाट पनि भयो, बीचमा त्यही एक दुई पटक फोन भयो होला।
1: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि तपाईँले पूरा गर्नु परिराखेको अथवा उहाँको निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमै हो?
2: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र
1: जितिसकेपछि तपाईँ साझा हुनु
2: साझा भइहाल्यौँ। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, यहाँका जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यसकारण हाम्रो सबै साझा समस्याहरूमा आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
2: सदनमा?
1: हजुर,
2: मैले सदनमा 9 पटक जति 8-9 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
2: यहाँले भन्नुभएको जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
2: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन। अब तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, त्यसभन्दा बाहेक मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले समग्र देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
2: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो र हामी गयौँ र हामी त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश सामाजिक भाइचाराका सन्देशहरू सामाजिक सम्बन्धका सन्देशहरू चाहिँ फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गर्यौं र त्यो हामी त्यसमा सफल पनि भयौं।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कति खुसी गर्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा

0: आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म कहीँ पनि कसरहरू छोडिनँ, म गर्छु।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्त अर्थात हरिको नामले पनि उहाँ बढ़ी चर्चित चिनिनु भएको छ, उहाँसँग कुराकानी गर्दैछौ। संसदको यात्रामा कस्तो लाग्दैछ? अब अरू सांसद अरू पार्टीबाट आएका सांसदसँग आफ्नै पार्टीभित्रका सांसदसँगको त्यो हिमछिम त्यो जति बाक्लो हुनुपर्थ्यो त्यस्तो भइसक्यो कि अझ, अथवा तपाईँ अझै पनि त्यो सम्बन्ध स्थापित गर्ने त्यो रिमझिम त्यो र्यामिने झ्यामिने भन्छौ नि त्यस्तो खालको वातावरणमै हुनुहुन्छ माने त्यो?
0: अब सदनमा जाँदै गर्दाखेरि पहिलो कुरो त अब एउटा नयाँ अनुभव, त्यहाँ सिक्नुपर्ने कुराहरू पनि धेरै छ, सिक्नुपर्ने कुराहरू एउटा पाटो रह्यो। र अब तपाईँले भन्नुभएको जस्तै अब संसदको किसिमले चिनजान जान पहिचान अब हाम्रै पार्टीका पनि 182 सांसदहरू छन् होइन, त्यो किसिमले गर्दाखेरि अब बिस्तारै चाहिँ सबैजनासँग चाहिँ एउटा एक किसिमको चिनजान चाहिँ एउटा मित्रताको भावना अझै प्रगाढ हुँदैछ।
1: आफ्नै पार्टीभित्रको बाहेक अरूकोमा अझै तपाईँ प्रवेशै गर्न पाउनु भएको छैन कि, अथवा कुनै अरू पार्टीको सांसदसँग पनि त्यो आत्मीयता चाहिँ वातै बढ्दो रहेछ? फेरि
0: अरू पार्टीका अब यस्तो भयो, मेरो हाम्रो मधेसबाट आएका अरू पार्टीका चाहिँ हाम्रो एकजना माननीय मातृका यादवज्यू भन्दा बाहेक अरू र एकजना चाहिँ रौतहरूको एकजना हुनुहुन्छ, त्यहाँ मधेसका मात्र अब त्यो एउटा आत्मीयता हुने नै भयो। र यतातिरका चाहिँ अरू पार्टीका चाहिँ सांसदहरूमा त्यति अहिलेसम्म मेरो चाहिँ त्यहाँका दलका नेता सचेतक भन्दा बाहेक अरूसँग त्यति चिनजान मित्रता कायम हुन सकेको छैन, त्यो बिस्तारै त्यसलाई चाहिँ हामी
1: विकास गर्दै लैजाने योजना छ,
0: विकास गर्दै लैजाने योजना छ।
1: आफ्नै पार्टीभित्रका सांसदहरूसँगको त्यो घुलमिल अझै बढाउनको लागि पार्टीले यस्तो खालको कुनै कार्यक्रम अभियान चलाइदियो भने सजिलो हुन्थ्यो भन्ने हो कि, अथवा 182 सबैका आफ्ना आफ्ना काम हुन्छन् सबैले आफ्नै तरिकाले काम गरून् भन्ने जस्तो लाग्छ तपाईँलाई सांसदको रूपमा?
0: होइन, पार्टीले त गरिरहेकै छ, जस्तै अब यो अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूलाई चाहिँ त्यसलाई जम्मा गरिदिएकै छ होइन, अनि त्यसपछि अब कुनै एकपल्ट अर्को एउटा प्रशिक्षण कार्यक्रम पनि भएको थियो, अब फेरि चाहिँ हुँदै पनि छ, यो केन्द्रीय सदस्य र संसदलाई चाहिँ एउटा प्रशिक्षण कार्यक्रम फेरि पनि दिँदैछ पार्टीले होइन, त्यस किसिमले गर्दाखेरि पार्टीले चाहिँ गर्नुपर्ने भूमिकाहरू गरिरहेको छ, हाम्रो चाहिँ अब घुलमिल हुँदैछौ त्यसमा।
1: संसद र संसदीय समितिको अनुभव चाहिँ कस्तो छ? संसद अलि बढी महत्व अथवा संसदीय समितिमा अलिक कम रहँदो रहेछ कि, अथवा के छ यहाँको अनुभव चाहिँ अहिले?
0: अब संसद त अब समग्र देशैभरका संसद हुने नै भए, अब संसदीय समिति पनि एउटा मिनी संसद एउटा मिनी पार्लियामेन्ट अब एउटा विषयमा केन्द्रित हुने भयो, त्यसमा अब संसदमा सबै विषयहरू उठ्ने भए, अब संसद यो संसदीय समितिमा जस्तै म
1: आफ्नो संसदीय समितिको बारेमा केही बताउनुहुन्छ नागरिकसँग, के छ यो समितिले के गर्छ?
0: जस्तो हाम्रो यो उद्योग चाहिँ समिति उद्योग उपभोक्तासँग चाहिँ जोडिएको चाहिँ यो समिति हो, अब यसले चाहिँ हाम्रो क्षेत्रको अधिकारभित्र रहेर अब आफ्नो क्षेत्रका चाहिँ समस्याहरू पहिचान गर्ने, त्यो समस्याहरूको लाई लिएर चाहिँ सरकारलाई सम्बन्धित मन्त्रालयलाई सम्बन्धित मन्त्रीलाई चाहिँ निर्देशन दिनेदेखि लिएर काम गरिएको छ।
1: भनेको तपाईँको अनुभव अनुसारकै तपाईँले समिति पाउनुभयो? उद्योग व्यवसाय वीरगंज पर्सा क्षेत्र भनेपछि त्यसै पनि यो व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण रह्यो, पर्यटन क्षेत्र पनि महत्वपूर्ण रह्यो, तपाईँले केही सोच्नु भएको छ यो विषय चाहिँ समितिमा छलफल चलाएर अगाडि बढाउने, अथवा अब उपलब्ध कानूनको मस्यौदा छ भने त्यसमा अलि बढी मेहनत गरेर आफ्नो योगदान त्यहाँ प्रस्तुत गर्ने सन्दर्भमा?
0: होइन, मैले त अब जस्तै उद्योगकै सिलसिलामा जस्तो मैले अब यो चाहिँ सिर्सिया खोलामै सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनलाई चाहिँ त्यो समिति मार्फत गर्नुपर्ने कुराहरू मैले खेल्नुपर्ने भूमिकाहरू खेलेर त्यसमा चाहिँ अगाडि बढ्ने कुरो रह्यो। उद्योगिक व्यवसायीहरूको चाहिँ हकहितमा अब विभिन्न समयमा चाहिँ निर्माण भइरहेका ऐनहरूमा पनि जस्तो अब कुनै ऐन निर्माण हुँदै गर्दाखेरि सरकारले चाहिँ आफू केन्द्रित मात्रै नभएर अब उद्योगिक व्यवसायीलाई पनि चाहिँ एउटा केन्द्रित चाहिँ सम्झेर उसलाई पनि सम्झेर त्यो ऐन बनाउनुपर्छ होइन, त्यो ऐन बनाउँदाखेरि कहीँ चाहिँ आफूले चाहिँ त्यसमा थप घट गर्नुपर्ने कुराहरू उद्योग व्यवसायसँग सम्बन्धित कुराहरू त्यो त मैले गरि नै भए त्यसमा म गर्छु पनि।
1: अहिले सांसदको रूपमा तपाईँ निर्वाचित भएर संसदमा अगाडि बढ्दै गर्दाखेरि मतदाताहरूको अथवा अरू सरकारवाला निकायको

0: कतिको सम्बन्ध कस्तो भइरहेको छ, घनिष्ठै बाक्लै अत्यधिक राम्रै हो कि अथवा कस्तो खालको हुँदो रहेछ?
1: होइन, आफ्नो मतदाताहरूसँग सम्बन्ध त घनिष्ठ बनाउनै पर्यो। यहाँबाट म चाहिँ राजधानीबाट जाने बित्तिकै हाम्रो पहिलो कामै त्यही हुन्छ, आफ्नो क्षेत्रमा जाने, आफ्नो मतदाताहरूसँग भेट्ने, घुलमिल हुने, उनीहरूका समस्याहरू सुन्ने, समाधान गर्न सकिने कुराहरू समाधान गर्ने। तर
0: त्यो चाहिँ बोलाएर हो कि नबोलाएर पनि यसो त्यतिकै टोल टोलमा कतै कार्यक्रमहरूमा?
1: होइन, टोल टोलमा जाने, हामी त हामी चाहिँ यो मैले अघि तपाईँलाई भने
0: सामान्यतया अरू अथवा यस अगाडिको राजनीति कस्तो हुन्थ्यो भने सांसद कोही काठमाडौँबाट झर्दैछ भने त्यहाँ अब टोल टोलमा कहाँ कस्तो खालको कार्यक्रम बनाएको छ त्यो ठेक्का पार्ने अनि गाडी चढ्ने, टक्क गाडी कार्यक्रम स्थलमा पुग्ने, मञ्चमा चढ्ने, भाषण भूषण गर्ने, ल सक्यो है धन्यवाद भन्यो, अर्को कार्यक्रम छ भन्यो, फेरि अर्कोमा गयो दौड्यो, त्यसरी एकजना राजनीतिज्ञ अथवा सांसदको दिनचर्या त्यस्तो हुने हो। त्यो अरू सांसदको भन्दा तपाईँको दिनचर्या के कारणले फरक छ यदि तपाईँ काठमाडौँबाट झर्नु भयो भने?
1: अहिले मैले त्यही कुरा तपाईँलाई भने, हामीले त्यही कुराहरू पहिलाको राजनीतिक दलहरूले गरेका कुराहरू, पहिलाका सांसदहरूले गरेका कुराहरू सिकेर नै चाहिँ अगाडि बढिरहेछौँ अहिले।
0: भनेको राम्रो कुरा चाहिँ सिक्ने, नराम्रो कुरा छोड्ने होला?
1: राम्रो नराम्रो कुराबाट पनि एउटा के सिक्ने भने, यो गर्नु नहुने रहेछ भनेर त्यो एउटा चाहिँ त्यही कुरा, त्यही पाठहरू भनौँ न, त्यही पाठहरू सिकेर हामी अगाडि बढिरहेको छौँ। हामीले म त निर्वाचनतिर आइसकेपछि त्यस्तो तपाईँले भन्नुभएको जस्तो त्यो भाषणका कार्यक्रम हो, त्यसमा हामी कहीँ पनि सरी लगभग नभएको अवस्था हो।
0: त्यो भनेको पार्टीले निर्देशन दिएर हो कि अथवा आफ्नै रुचि चाहनाले?
1: होइन, पार्टीको पनि एक किसिमको निर्देशन छ, जनतामा चाहिँ अब त्यो धेरै चाहिँ मञ्चमा बस्ने कार्यक्रमदेखि लिएर यसमा चाहिँ सकेसम्म यसलाई चाहिँ एभोइड गरेरै अब त्यो जनतासँग चाहिँ प्रत्यक्ष भिज्ने, जनताका मतदाताका प्रत्यक्ष कुराहरू सुन्ने, त्यसैमा फोकस हुने भन्ने एउटा पार्टीको निर्देशन एकातिर रह्यो, हामीले जानेका हाम्रो भोगाई पनि, हाम्रो सिकाइ पनि एकातिर रह्यो। त्यस किसिमले हामी चाहिँ जनताकोमा चाहिँ प्रत्यक्ष रूपमा गएर घर घर गएर चाहिँ अहिले उहाँहरूको चाहिँ गुनासोहरू सुनिरहेको अवस्था हो। तर यसरी सुन्दै गर्दाखेरि एउटा संसद भएर सुन्दै गर्दाखेरि धेरै कुराहरू त्यहाँ जनताको समस्याहरू समाधान गर्न सकिने अवस्था पनि नरहँदो रहेछ, किनभने अब त्यहाँनिर स्थानीय सरकार हाम्रो हातमा छैन, होइन, धेरै कुराहरू स्थानीय सरकारसँग जोडिएका कुराहरू हुन्छन्, एउटा नालाको कुरा, रोडका कुरा, साना चिने सानातिना कुराहरू, त्यो गर्नुपर्ने कुराहरू स्थानीय सरकारसँग जोडिरहेका कुराहरू,
0: तैपनि एक फोन लगाइहालौँ कुरा गरिदिइहालौँ भन्ने जस्तो हुन्छ होला नि सांसदलाई?
1: त्यो त भनिन्छ नै, त्यो त अब त्यो जनताले समस्या सुनाइसकेपछि त्यो सम्बन्धित वाडा अध्यक्षलाई, सम्बन्धित पालिकाका अध्यक्षलाई, उपाध्यक्ष, प्रशासकीय अधिकृतहरूलाई हामीले भन्छौँ नै, र यो चाहिँ जनताको गर्नै पर्ने काम हो, एकदम आधारभूत, एकदम आवश्यकताको काम हो, यो चाहिँ तपाईँहरूले गरिदिनुहोस्, यो गर्नै पर्छ, यसमा धेरै ठूलो बजेटको कुरा पनि छैन, दुईवटा एउटा चाहिँ रोड चाहिँ एउटा हिलामी भइरहेको अवस्थामा दुई ट्याक्टर त्यहाँनिर ग्रेभल खसाइदिँदाखेरि त्यो जनतालाई चाहिँ जनताको चाहिँ एउटा केही आवश्यकताहरू पूरा हुन्छ भन्ने, त्यो त्यति चाहिँ तपाईँले गरिदिनुपर्छ भनेर हामीले चाहिँ त्यो भनिरहेका हुन्छौँ, फोन गरिरहेका हुन्छौँ र गर्न सक्ने कुराहरू गराइरहेका पनि हुन्छौँ। तर स्थानीय सरकार आफ्नो स्थानीय सरकार नहुँदाखेरि अब चाहिँ जति गर्न गर्नुपर्ने हो त्यो चाहिँ गर्न नसकिँदो रहेछ भनेर मैले यसरी तपाईँलाई भन्न खोजेँ।
0: ब्याट्री चेन्ज गरिहाल्नु, त्यसपछि अब सक्छ। कति मिनट भएको छ सन्दै छ? यसो बारी छ, ओके, डन। कति मिनट? 33 आइरहेछ, ओके, डन, ठिक छ। त्यसो भए जनताहरूले अथवा नागरिकले तपाईँलाई सम्पर्क गर्नु पर्यो भने कसरी, सिधै भेट्न पर्ने हो कि अथवा फोन गर्न पर्ने हो कि इमेल इन्टरनेट हो कि मेसेन्जर, अहिले त विभिन्न सामाजिक सञ्जाल पनि आइसक्यो, कुन कुन कुन कुन विधि प्रक्रिया त्यो खालको अभ्यास गरिराख्नु भएको छ?
1: जनताहरूले जुन माध्यमबाट मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ, म त्यस्तै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु,
0: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
1: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा, अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा, सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी,
0: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
1: फोन त 24 घण्टा आउँछ, 24 घण्टा आउँछ, र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने र अब अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गरिदिने,
0: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ,
1: त्यससम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त वीरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु, सचिवालयमा मैले चाहिँ साथीहरूलाई राखेको छु र
0: पैसा दिएर राख्नुभयो कि नदिएरै अथवा स्वयंसेवकको रूपमा?
1: अब यस्तो छ, अब अहिले त सरकार,
0: अब त तपाईँलाई केही राहत हुने भयो,
1: अब त केही राहत होला, तर यो अब अहिले योभन्दा अगाडिको अवस्थामा अब पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नु भएको,
0: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो बनाएर सचिवालयमा तपाईँले राख्नुभयो?
1: एकदम, एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी चाहिँ त्यो त्यहाँ चाहिँ फोकल पर्सन तोकेर राखिदिएको छु।
0: समयको लागि, कुराकानीको लागि धेरै धन्यवाद मानिस यहाँलाई।
1: धन्यवाद तपाईँलाई पनि, तपाईँले तपाईँ र हाम्रो यो सञ्चार माध्यमले मेरो कुरा चाहिँ आम जनतामा चाहिँ पुर्याउनु र एउटा प्लेटफर्मको रूपमा चाहिँ तपाईँले उपलब्ध गराइदिनु भयो, यसको लागि तपाईँलाई र यो हाम्रो सञ्चार माध्यमलाई धेरै धेरै धन्यवाद।
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिन लागेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गर्यौं। विशेष त निर्वाचित भइसकेको अवस्थामा निर्वाचनको बेलामा गरिएका वाचा र ती वाचा पूरा गर्नको लागि चालिएका कदम, तयारी र आगामी योजनाको बारेमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधि साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Elimbu FM 89.6 MHz.
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग. न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई. आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति. र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ. अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ. दाई, हामीले यो निरन्तर हाम्रो यो भजन संग्रहको अध्ययनको यात्रामा चाहिँ मलाई एउटा कुरा महसुस भयो. लेखकहरू कहिले गहिरो प्रार्थनामा छन्, कहिले दुःख र अन्यलमा छन्, तर अन्त्यमा उनीहरू फेरि परमेश्वरमाथि भरोसा गरिरहेको कुरा चाहिँ हामी स्पष्ट रूपमा देख्न पाउँछौ.
2: हो भाइ, आजको भजनमा पनि दाउदले नम्र हृदयले परमेश्वरलाई पुकार्छन्. उनले आफ्नो कमजोरी स्वीकार गर्छन् र परमेश्वरको दया माग्छन्. यसले हामीलाई सिकाउँछ कि परमेश्वरको सामु आउँदा घमण्ड होइन, नम्र हृदय चाहिन्छ.
1: साँच्चै नै दाई, अनि यसको अर्थ चाहिँ परमेश्वरले पूर्ण मानिस होइन, उहाँमाथि निर्भर रहने हृदय चाहिँ खोज्नु हुँदो रहेछ. के हामी यस्तै अरू कुरामा पनि यो अध्ययनमा थाहा गर्नेछौ?
2: अवश्य पनि भाइ. आज हामी परमेश्वरका जनहरूको विशेष स्थान र दुःखको गहिराईमा गरिएको प्रार्थना देख्नेछौ. विशेष गरी भजन संग्रह 88 देखाउँछ कि कहिलेकाहीँ विश्वास योग्य मानिसहरूले पनि अन्धकारमय समयहरूको सामना गर्नुपर्छ भन्ने कुरा.
1: साँच्चै नै दाई, यो कुरा सुन्दै गर्दाखेरि चाहिँ धेरै नै सान्त्वना मिल्छ. किनकि कहिलेकाहीँ हामी सोच्दछौं कि दुःख आउनु भनेको परमेश्वरले हामीलाई छोड्नु भएको.
2: बिल्कुलै भाइ, तर सत्य चाहिँ त्यस्तो होइन. कठिन समयमा पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ. अनि आजको अध्ययनले हामीलाई एउटा महान सत्य सम्झाउँछ. परमेश्वरका प्रतिज्ञाहरू कहिल्यै असफल हुँदैनन्। परिस्थितिहरू बदलिन सक्छन्, तर परमेश्वरको विश्वास योग्यता सधैँभरि स्थिर रहन्छ.
1: साँच्चै नै दाई, तपाईँले बताउनु भएको कतिवटा कुराहरू चाहिँ साँच्चै नै हाम्रो हृदयलाई चाहिँ आश्वासन दिने कुराहरू चाहिँ छ. संसारका सबै कुरा परिवर्तन भए पनि परमेश्वरको प्रेम र वचन चाहिँ स्थिर रहन्छ भन्ने कुरा हामीले यो भजन संग्रहको अध्ययनबाट सिकिरहेका छौं. म आजको अध्ययनको निम्ति पनि एकदमै धेरै उत्साहित र तत्पर छु. र आजको अध्ययनको चाहिँ मुख्य भाग के हुनेछ भनेर म एकदमै उत्साहित छु दाई.
2: त्यसैले आदरणीय श्रोताहरू, तपाईँ जीवनको कुनै कठिन मोडमा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई सम्झाउनेछ कि परमेश्वर अझै पनि विश्वास योग्य हुनुहुन्छ र उहाँका प्रतिज्ञाहरू आज पनि सत्य छन्। यी कुराहरूलाई मनमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं.
3: यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ. आउनुहोस्, हामी छोटो प्रार्थनासँग आजको वचन अध्ययनलाई अगाडि बढाउनेछौ. जीवित अनि सामर्थ्य बुबा, एकपल्ट हामी तपाईँको चरणमा फेरि दीनता र नम्रताको साथ आउँदछौ. तपाईँको महानता, तपाईँको भलाइपन, तपाईँको कृपाको लागि धन्यवाद चढाउँछौ. प्यार प्रभुजी, हामी तपाईँको चरणमा केही समय वचन देख्न गइरहेका छौं, मनन गर्न गइरहेका छौं. तपाईँ हामी हरेकसँग आफ्नो वचनद्वारा कुराकानी गर्नुहोला. प्यार प्रभुजी, प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्छु. उहाँहरूलाई आशिष दिनुहोस्, उहाँहरूको जीवनमा, परिवारमा र उहाँहरूको हरेक पेसामा पनि. धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन. मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 86-89 अध्यायबाट देख्नेछौ. त सबभन्दा पहिले हामी देख्नेछौ 86 अध्याय, जुनको विषय हो भविष्य यानि भावी राज्यको लागि दाउदको प्रार्थनाहरू. अहिले हामी अर्को दाउदको भजनमा आएका छौं, अनि यो भजन

प्रभु येशूको निम्ति लागू गर्न सक्नुहुन्न। उहाँले कहिले पनि त्यस किसिमको प्रार्थना गर्न आवश्यक छैन, किनभने उहाँ पिताको इच्छा पूरा गर्न आउनुभयो। तर यो पद तपाईँ र मेरो निम्ति लागू हुन सक्छ। हामीलाई परमेश्वरको मार्ग र उहाँको सत्यताको सिक्न आवश्यक छ। हाम्रा हृदयहरू उहाँका नामले नामको भय राख्न एक चितको पार्न आवश्यक छ। ख्रिष्ट आफ्नो पिताको इच्छा पूरा गर्न आउनुभयो र उहाँले यो गर्नु पनि भयो। यो हामीसँग बेग्लै भिन्नै छ। एफडब्ल्यू ग्रान्टले यस क्षेत्रमा अति नै उल्लेखनीय कथन बनाएका छन्। यो नै वास्तवमा परमेश्वरका मानिसहरूको बीचमा जहीँ पनि अति नै धेरै अभाव छ। आज हामी कतिजनाको यो प्रार्थना छ, हे परमप्रभु, मलाई तपाईँको मार्ग सिकाउनुहोस्, म तपाईँको सत्यतामा हिँड्नेछु, तपाईँको नाउँको डर राख्न मेरो मन एकचितको पार्नुहोस्। त्यसपछि हाम्रो हृदयका स्तुतिहरूको उहाँ ग्रहण गर्नुहुनेछ। जब हाम्रा हृदयहरू उहाँप्रति एकत्रित र समर्पित हुन्छन्, हाम्रा स्तुति प्रशंसा महान हुनेछ। पद बाह्रमा भनिएको छ, हे परमप्रभु मेरा परमेश्वर, मेरो सारा हृदयले म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँको महिमा सदाको निम्ति गर्नेछु। त्यसपछि 87 अध्यायतिर पनि लागौं। यहाँ हामी देख्छौ सियोन परमेश्वरको सहर। यो भजन कोरा वंशीहरूको भजन हो अनि यो त्यो गीत हो जुनले परमेश्वरको सहर सियोनसँग सरोकार राख्दछ र यरुसलेमको महिमित भविष्यको बताउँछ। राष्ट्रहरू यरुसलेममा परमेश्वरलाई आराधना गर्न आउनेछन्। मित्र, सियोन यरुसलेमको नजिकमा पर्दछ। 87 अध्याय 1 पदमा भनिएको छ, उहाँको जग पवित्र पर्वतहरूमा छ। मित्र, त्यहाँ नै एक दिन विश्वको सरकार हुनेछ। यसैया 2 अध्याय 2 पदले हामीलाई भन्छ, पछिल्ला दिनमा परमप्रभुको भवन बसालेको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ, डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, सबै जातिहरू त्यहीतर्फ ओहिरिएर आउनेछ। जकरैया 2 अध्याय 10 र 11 पदले भन्छ, हे सियोनकी छोरी, गाउ र रमाहाट गर, किनकि हेर, म आउनेछु र तिमीहरूका बीचमा बास गर्नेछु, परमप्रभु भन्नुहुन्छ। धेरै जातिहरू त्यस दिन परमप्रभुमा मिल्न आउनेछन् र मेरा प्रजा हुनेछन् र म तिमीहरूका बीचमा बास गर्नेछु। औ तिमीहरूले यो कुरा जान्नेछौ कि सेनाहरूका परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। यो कुराको याद राखौ कि हामी अझै त्यो खण्डमा छौं जुन भजनहरूको लेवी खण्डको रूपमा जानिन्छ र पवित्र वासस्थान र मन्दिर यसको केन्द्र हो। भजन संग्रह 87 अध्याय 2 र 3 पदमा भनिएको छ, याकुबका सबै बस्ने ठाउँहरूभन्दा परमप्रभुलाई सियोनको मूल ढोका मन पर्छ। हे परमेश्वरको सहर, तेरो विषयमा महिमाका कुराहरू भनेका छन्। यो उही विचार पहिले पनि भजन संग्रह 48 अध्यायमा व्यक्त गरिएको थियो। भजन संग्रह 48 अध्याय 1 र 2 पदमा भनिएको छ, उहाँको पवित्र डाँडामा हाम्रा परमेश्वरको सहरमा परमप्रभु महान र उच्च स्तुतिको योग्य हुनुहुन्छ। उच्चैमा राम्रो, सारा पृथ्वीको हर्षका ठाउँ, महाराजाको सहर, उत्तरतिर भएको सियोन डाँडा हो। अनि 87 अध्यायकै 4 पदमा भनिएको छ, मलाई चिन्नेहरूमध्ये म राहाब र बेबिलोनको चर्चा गर्नेछु, फिलिस्टिया टायर एथियोपियालाई समेत हेर्नुहोस्, यो चाहिँ त्यही जन्मेको थियो। यस पदमा उल्लेखित राहाब यरियोको बेच्या होइन, तर यसैया 51 अध्याय 9 पद भजन संग्रह 89 को 10 पद अनुसार मिश्र हो। यसले दक्षिणी विश्व शक्तिको प्रतिनिधित्व गर्दछ र बाबेल चाहिँ उत्तरी विश्व शक्तिको प्रतिनिधित्व गर्दछ। राहाब नाउँको अर्थ हो उपद्रव अनि बाबेलको मतलब हो व्यग्रता। यही राष्ट्रको उपद्रव र व्यग्रताको समाप्त हुनेछ जब ख्रिष्ट सियोनमा शासन गरिरहनुहुनेछ। यो कुरा देख्न चाखलाग्दो छ कि सियोन धेरै राष्ट्रहरूको जन्म

0: स्थान हुनेछ जब येशु ख्रिस्ट त्यहाँ हुनुहुन्छ। विश्व यरुसलेममा आउनेछ र धेरै राष्ट्रहरू मन बदलेर प्रभुमा फर्कनेछन्। यहाँ यो कुराको ध्यान दिऊ, फिलिस्तिया, टायर र एथोपिया उल्लेख भएको छ। यो सबै अति नै चाखलाग्दो छ जब हामी स्मरण गर्छौं कि जब सुसमाचार इसरायलको देश छोडेर विश्वको दक्षिणतिर गए थियो। प्रेरित 8 अनुसार सबभन्दा पहिले विश्वासमा मन परिवर्तन गर्ने व्यक्ति कुशको नपुसक थिए अनि कुश चाहिँ एथोपिया हो। त्यो कुशको नपुसक त्यस उजाड स्थान मरुस्थलमा जन्मेका थिए। तर यहाँ भजनकारले संकेत गरेका चाहिँ म विश्वास गर्दछु कि सारा इथोपिया यानि सारा कुशको राष्ट्रको हो जुन भविष्यमा सत्य विश्वासमा मन बदलेर आउनेछ। अनि 5 पदमा भनिएको छ, सियोनको विषयमा चाहिँ यो भनिनेछ, यो र त्यो चाहिँ त्यसैमा जन्मेको थियो र सर्वोच्चले नै त्यसलाई बसाल्नुहुनेछ। राजाहरूका राजाले सियोनलाई पृथ्वीको राजधानी बनाउनुहुनेछ। अनि 6 पदमा भनिएको छ, मानिसहरूको नाउँ लेख्नुहुँदा परमप्रभुले गर्नुहुनेछ, यो चाहिँ त्यही जन्मेको थियो। त्यस दिनमा धेरै प्रभु कहाँ फर्कनेछन्। यो कुराको थाहा गर्दै कि तिनीहरू ख्रिस्ट विरोधी एन्टी ख्राइस्टद्वारा ठगिए, विश्वासघात गरिए, ओ यो कति महिमित समय हुनेछ। त्यसपछि भजन संग्रह 88 अध्यायतिर पनि जाउँ। यहाँ हामी देख्छौ कष्टहरूको बीचमा पनि परमेश्वरमा आत्मविश्वास भरोसा। यो पनि कोर वंशीहरूको भजन हो, यो चाहिँ उदासको भजन हो। भजन संग्रह 87 महिमाको भजन थियो, यो 88 बिलापको भजन हो। 88 अध्याय 1 पदमा भनिएको छ, हे मेरा उद्धार गर्ने परमप्रभु परमेश्वर, म तपाईँको सामने दिन रात कराइरहेको छु। मित्र, यो भजनमा एउटा आशाको किरण यो हो कि परमेश्वर मेरो उद्धार हुनुहुन्छ। मित्र, अहिले म जुन सुझाव दिइरहेको छु कि यो खालि एक अन्दाज अनुमान मात्र हो कि यो भजन अयुबसँग र उजियासँग लागू हुँदछ जससँग कोरी रोग थियो, अनि यसले यर्मियासँग पनि लागू हुन्छ जब उनी झेलखानमा थिए। साथै यो हिजकियासँग पनि लागू हुँदछ जब उनी बिमारी थिए। चाहे यहाँ दृश्यमा चाहे जोसुकै होस्, यो भजनले भयानक कष्टहरूको वर्णन गर्दछ। यस तमाम उसको कष्ट र पीड़ामा पनि भजनकारले आफ्नो आत्मविश्वास परमेश्वरमा बनाइराख्छन्, उसको उद्धारको परमेश्वरको रूपमा। यो नै यो भजनको महान विषय हो। अनि भजन संग्रह 88 अध्यायको 15 पदमा भनिएको छ, म दुःखमा परेको छु, युवावस्थामा नै मर्न लागेको छु, तपाईँदेखि डराउँदा म अत्यन्त व्याकुल भइसकेको छु। ऊ अति नै कठिन स्थानमा छ, क्रोध, मृत्यु, चिहान र अन्धकारहरू पीड़ितद्वारा एकसाथमा सार निकालिएको छ। 16 18 पदमा भनिएको छ, तपाईँको भयानक रिस ममाथि खनिएको छ, तपाईँको भयले मलाई खाइहालेको छ। यी त दिनभरि मेरा वरिपरि पानी झैं आउँछन्, तिनले मलाई मेरा चारैतिर घेर्दछन्, मलाई माया गर्ने र मेरा मित्रलाई तपाईँले टाढा र मेरा चिनाजानहरूलाई अन्धकारमा राख्नु भएको छ। मित्र, गहिरो खिन्नता र व्याकुलतामा शुरू हुने छुटकाराको आनन्द हर्षसँग अन्त हुने अरू भजनको विपरीत यो भजन अन्धकार शब्द उल्लेख हुँदै अन्त हुन्छ। त्यसपछि भजन 89 अध्यायमा पनि हामी प्रवेश गर्नेछौ। हामी यहाँ मुख्य विषयको रूपमा देख्नेछौ दाउदको निम्ति बनाइएको करारको भजन। यो भजनहरूको लेवी खण्डमा अन्तिम भजन हो। न्यू स्कफिल्ड रिफरेन्स बाइबलले यसलाई साम्प अफ डेभिडिक कभनेन्ट भन्दछ, यानि दाउदको निम्ति बनाइएको करारको भजन। यो महान भजन एथानले लेखेका थिए, अनि यो पनि मस्किल भन्ने भजन हो जुनको मतलब हो उपदेशको शिक्षा दिने भजन। एथान सम्भवत गीतकार थिए जो लेबीको कुलका थिए। लेखकको हामीलाई जानबुझमा परिचित गरिएको छैन, कारण चाहिँ मलाई लाग्छ किनभने यो भजनमा परमेश्वरको विश्वासयोग्यताको सत्यताको उच्चारिएको छ। परमेश्वरको विश्वास योग्यताको यानि सत्यताको 10 पल्ट उल्लेख गरिएको छ, जुनले यो स्पष्ट पार्दछ कि भजनकार उहाँको विश्वास योग्यता सत्यतामा जोड दिइरहेका छन्। करार शब्द 4 पल्ट उल्लेख गरिएको छ अनि यससँग परमेश्वर 3 पल्ट भन्नुहुन्छ, मैले कसम खाएको छु। साथै यो पनि भन्नुहुन्छ, म झूठ बोल्ने छैन। अनि यो 4 पल्ट उल्लेख भएको छ। यो अगाडिको भजनको तुलनामा बिल्कुल विपरीत छ, जुन निराशाको र बिना महिमाको भजन थियो। यो भजन चाहिँ महिमित र बिना निराशाको भजन हो। यो अति नै हर्षको भजन हो र यो त्यो करारमाथि आश्रित थियो जुन परमेश्वरले दाउदसँग बनाउनु भएको थियो। जब हामी 2 समुएलको अध्ययन गरिरहेका थियौं, हामीले 7 अध्यायमा अति नै कम समय दिएथ्यौं, जुनले दाउदसँग परमेश्वरको करारको रेकर्ड गर्दछ। यदि तपाईँ जान्न चाहनुहुन्छ कि यो कति महत्वपूर्ण छ, तपाईँले यो अगमवक्ताहरूको लेखाइमा बार बार संकेत गरिएको पत्ता लगाउनुहुनेछ अनि यहाँ यो भजन यसको निम्ति समर्पित छ। 89:1 पदमा भनिएको छ, परम प्रभुको कृपा म सदाको निम्ति गाउनेछु, सबै पुस्तालाई म तपाईँको सत्यता मेरै मुखले जनाउनेछु। के परमेश्वर तपाईसँग भला हुनुहुन्छ? मलाई निश्चय छ कि उहाँ यही नै हुनुहुन्छ। उहाँ निश्चय नै म प्रति भला असल हुनुहुन्छ र त्यसकारण परमप्रभुको म कृपा म सदाको निम्ति गाउनेछु। परमप्रभुको कृपाहरू अद्भुत छन्। अनि 2 खण्डमा भनिएको छ, सबै पुस्तालाई म तपाईँको सत्यता मेरै मुखले जनाउनेछु। ओ मित्र, उहाँ म प्रति कति सत्यता विश्वासयोग्य हुनुहुन्छ। यहाँ यो सर्वनामको ध्यान दिनुहोस्, तपाई हामी त यो परमेश्वरको सत्यता विश्वास योग्यता हो। यो दाउदप्रति उहाँको विश्वास योग्यता सत्यताको निम्ति परमेश्वरलाई स्तुति प्रशंसा हो। त्यसपछि बादमा पद 24 हामी पढ्छौ, तर मेरो सत्यता र मेरो कृपा तिनीसँग हुनेछ र मेरो नाउँमा तिनको सिंह ठाडो हुनेछ। अहिले सर्वनाम तपाईँबाट मेरोमा बदलिएको छ, किनभने यहाँ परमेश्वर बोलिरहनु भएको छ। यो भजनमा सबै संकेतहरू, चाहे जसुकै सर्वनाम प्रयोग गरियोस्, परमेश्वरको सत्यता विश्वास योग्यताको संकेत गर्दछ। अनि पद्दैमा भनिएको छ, 89:2 पद्दैमा, किनकि मैले भनेको छु कृपा सदाको निम्ति बनिरहनेछ, स्वर्गीयमै खुद स्वर्गीयमै तपाईँको आफ्नो सत्यता स्थिर गर्नुहुनेछ। परमेश्वर विश्वासयोग्य सत्यवान हुनुहुन्छ। हाम्रा उद्धार ख्रीष्टको मृत्युमाथि र उहाँलाई विश्वास गर्नेलाई उद्धार गर्ने काममा परमेश्वरको सत्यता विश्वास योग्यतामाथि आश्रित हुन्छ। अनि 3 पदमा भनिएको छ, मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाउदसित मैले कसम खाएको छु। परमेश्वर भन्नुहुन्छ कि उहाँले दाउदसँग करार बनाउनुभयो। अनि 5 पदमा भनिएको छ, हे परमप्रभु, स्वर्गीयले तपाईँको आश्चर्यको प्रशंसा गर्नेछ, तपाईँको सत्यताले पनि पवित्रहरूको सभामा प्रशंसा गर्नेछन्। मित्र, हामी प्रतिको उहाँको सत्यता विश्वास योग्यता हाम्रो स्तुतिको योग्य छ। अनि 8 पदमा भनिएको छ, हे सेनाहरूका परमप्रभु परमेश्वर, हे परमप्रभु, तपाई जस्तो शक्तिशाली को छ र तपाईँको सत्यता तपाईँको चारैतिर छ। मित्र, निश्चय नै भजनकार परमेश्वरको सत्यता यानि विश्वास योग्यताको बारेमा बोलिरहेका छन्। अनि 20मा भनिएको छ, मैले मेरो दास दाउदलाई पाएको छु, मेरो पवित्र तेलले मैले तिनलाई अभिषेक गरेको छु। परमेश्वर भन्नुहुन्छ कि मैले दाउदसँग उसलाई अभिषेक गरेको समयमा गरेको प्रतिज्ञाको पूरा गर्नेछु। परमेश्वर त्यस कुरामा आश्रित हुन्छन् जुन उहाँले दाउदलाई प्रतिज्ञा गर्नुभएको थियो। अनि 24 पदमा भनिएको छ, तर मेरो सत्यता र मेरो कृपा तिनीसँग हुनेछ र मेरो नाउँमा तिनको सिंह ठाडो हुनेछ। सिंहले उसको शक्तिको बताउँछ। अनि 27 भन्छ, म तिनलाई मेरो जेठो छोरो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। दाउलाई परमेश्वरको करार यो थियो कि उहाँले एकजना उसको लाइनमा वंशमा पठाउनुहुनेछ। करार प्रभु येशु ख्रिष्टमा केन्द्रित हुन्छ। उहाँको बारेमा परमेश्वर भन्नुहुन्छ 27 पदमा, म तिनलाई मेरो जेठो छोरो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। मित्र, जब परमेश्वरले प्रभु येशूलाई यो संसारमा पठाउनुभयो, उहाँ एकलौते पुत्रको रूपमा आउनुभयो र बेतलेममा उहाँको मानव चोला अवतारमा उहाँ परमेश्वरको पुत्र बन्नुभयो। यसरी उहाँ खिन्नताको दीनताको आफ्नो जीवनमा लिनुभयो, परमेश्वर शरीरमा अवतार लिनुभयो। उहाँले बलिदानिक मृत्यु मर्नुभएपछि अनि त्यही कारणको लागि उहाँ स्वर्गीयबाट पनि आउनुभएको थियो। उहाँ पुनरुत्थानमा जेठो पहिलो छोरा यानि मृत्युबाटको पहिलो जेठो छोरा बन्नुभयो। उहाँले पुनरुत्थित ख्रिष्टको बारेमा बोलिरहेका छन्। भन्नुहुन्छ, म तिनलाई मेरो जेठो छोरो पनि तुल्याउनेछु। पुनरुत्थित ख्रिष्ट जो क्रूसमा मर्नुभएपछि मृत्युबाट जी उठ्नु भएको थियो, यसको साधारण अर्थ यही हो कि यो विश्वको राजदण्ड काँटीले छेडिएका ती हातहरूमा छन्। तर हामीलाई यहाँ भनिएको छ कि उहाँ पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च हुनुहुन्छ। यसको अर्थ हो उहाँ राजाहरूको पनि राजा र प्रभुहरूका पनि महाप्रभु हुनुहुन्छ। अहिले भजनकार प्रभु येशू ख्रिष्टको बारेमा बोलिरहेका छन्। त्यसकारण फेरि उहाँ भन्नुहुन्छ पद 28 म मेरो कृपा तिनको निम्ति सदाको लागि राख्नेछु र मेरो करार तिनीसित रहिरहनेछ। अहिले मित्र, हामीले परमेश्वरको वचनको सही तरिकाले अर्थ लगाउनु पर्छ। आगे पद 29-32 ख्रिष्टको बारेमा बताउँदैन, तर दाउदको सन्तानको बारेमा बताउँछ। मानिलिऊ दाउदको सन्तान वंशले परमेश्वरलाई त्यागे, परमेश्वरले के गर्नुहुनेछ? पद 30-32 भनिएको छ, यदि तिनका सन्तानले मेरो व्यवस्था त्यागे भने र मेरो इन्साफमा हिँडेनन् भने, यदि तिनीहरूले मेरो नियम भंग गरे र मेरा आज्ञा मानेनन् भने, तब म तिनीहरूका अपराधको सजाय बेतले र तिनीहरूका अधर्मको सजाय कोराले दिनेछु। त्यसपछि 33 भनिएको छ, तर मेरो कृपा चाहिँ त्यसबाट म पूरै त हटाउने छैन, न त मेरो सत्यता घटाउनेछु। ओ मेरो मित्र, म असत्य विश्वास अयोग्य हुन सकूंला, तर मेरो परमेश्वर सत्यवान र विश्वासयोग्य हुनुहुन्छ। ओ कस्तो सुन्दर भरोसा र सान्त्वना यहाँ छ। अहिले परमेश्वरले दाउदसँग बनाउनु भएको करारको सम्बन्धमा शपथ खानुहुन्छ। 34-36 भनिएको छ, म मेरो करार भंग गर्ने छैन, न त मेरो मुखबाट निस्केको वचनलाई बदल्नेछु। मैले एउटा कुरो पवित्रतामा कसम खाएको छु, म दाउदलाई ढाट्ने छैन। तिनको वंश सदाको निम्ति रहनेछ र तिनको सिंहासन चाहिँ सूर्य झैं मेरो अगाडि रहनेछ। यस समयमा प्रभु परमेश्वरको दाहिने हातमा बसिरहनु भएको छ, जो दाउदको त्यो सिंहासनमा बस्न पृथ्वीमा आइरहनु भएको छ। उहाँ प्रभु येशू ख्रिष्ट हुनुहुन्छ, दाउदको पुत्र। अनि 37 भनिएको छ, त्यो चन्द्रमा झैं सदाको निम्ति र आकाशमा विश्वासी गवाई झैं स्थिर रहनेछ। दाउदले एकजना पुत्र पाउनेछ जो यो विश्वको सिंहासनमा बस्नुहुनेछ। यो तथ्य पद 37 हामी देख्छौ, त्यो चन्द्रमा झैं सदाको निम्ति र आकाशमा विश्वासी गवाई झैं स्थिर रहनेछ। परमेश्वरले दाउदसँगको आफ्नो प्रतिज्ञाको पूरा गर्नुहुनेछ। यसपछि 49 भनिएको छ, हे परमप्रभु, तपाईँले दाउदलाई आफ्नो सत्यतामा कसम खानुभएको छ, तपाईँका अघिका कुराहरू कता गए? मित्र, यी मानिसहरू जो यस समयमा परमेश्वरबाट टाढा भौतारी गएका थिए र तिनीहरूलाई यस्तो लाग्यो मानौ परमेश्वरले तिनीहरूलाई भुल्नुभयो, त्याग्नुभयो, तर उहाँले आफ्नो करारको भुल्नु भएको थिएन। परमेश्वर विश्वासयोग्य सत्य हुनुहुन्छ। परमेश्वरसँग दाउदको सिंहासनमा बस्न एकजना जन हुनुहुन्छ अनि उहाँ कुनै दिन यो पृथ्वीमा विश्वको सिंहासनमा बस्न आइरहनु भएको छ। उहाँ प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिनले हामीलाई एउटा एकदमै महत्वपूर्ण सत्य चाहिँ सिकाएको छ। विशेष कुरा के हो भने विश्वास भनेको केवल आनन्दको समयमा परमेश्वरको प्रशंसा गर्ने कुरा चाहिँ होइन रहेछ, तर अन्धकारको समयमा पनि उहाँलाई समातिरहनु र उहाँमा विश्वास गर्नु चाहिँ रहेछ।
2: बिल्कुल भाइ, भजनको लेखकले गहिरो पीड़ा भोगे तर उनले आफ्नो प्रार्थना रोकेनन्। यसले हामीलाई सिकाउँछ कि जब हाम्रो हृदय भाँचिन्छ तब पनि परमेश्वरसँग कुरा गर्नलाई छोड्नु हुँदैन।
1: साँच्चै नै दाई, अनि भजन संग्रह 89 पनि हामीलाई एकदमै ठूलो आशा चाहिँ दिएको छ। परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्वर आफ्ना प्रतिज्ञाहरूप्रति सधैँभरि विश्वासयोग्य हुनुहुन्छ।
2: हो भाइ, परमेश्वरको अनुग्रह त्यही मानिसले अनुभव गर्छ जसले आफ्नो आवश्यकता स्वीकार गर्छ र नम्र हृदय सधैँ परमेश्वरको कृपाको ढोका नजिक हुन्छ।
1: अनि आजको सन्देशले हामीलाई नम्रता, धैर्यता र परमेश्वरको विश्वास योग्यतामा पनि भरोसा गर्नको निम्ति सिकाएको छ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू आज आफ्नो हृदयलाई जाँचौं कि हामी कठिन समयमा पनि परमेश्वरमाथि पूर्ण भरोसा गरिरहेका छौ, के हामी उहाँको दया खोजिरहेका छौ, के हामी उहाँका प्रतिज्ञाहरूमा अडिग रहेका छौ।
1: हजुर, साँच्चै हो नि दाई। र आदरणीय श्रोताहरू, यदि तपाईँ आज निराश हुनुहुन्छ, उत्तर नपाएको प्रार्थनाले थाक्नु भएको छ वा अन्धकारमय परिस्थितिमा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वरले तपाईँलाई छोड्नु भएको छैन।
2: हजुर, उहाँ आज पनि तपाईँको पुकार सुन्नको लागि तयार हुनुहुन्छ। तपाईँको आँसु उहाँले देख्नुहुन्छ र उचित समयमा आफ्नो योजना तपाईँको जीवनमा पूरा गर्नको लागि तयार हुनुहुन्छ।
1: हजुर, साँच्चै हो नि दाई। र आदरणीय श्रोताहरू, हामी परिस्थितिमा होइन परमेश्वरको चरित्रमा चाहिँ भरोसा गरौं, किनकि उहाँ सदा सर्वदा विश्वासयोग्य र एक समान प्रेमिलो परमेश्वर हुनुहुन्छ। परमेश्वरले हाम्रो विश्वासलाई बलियो बनाउनु भएको होस्, हाम्रो हृदयलाई नम्र बनाउनु भएको होस् र उहाँको प्रतिज्ञाहरू अटल रहन हामी हरेकलाई सहायता गर्नुभएको होस्। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: जान लाग्नु भयो तपाईँहरूले ट्रोलहरूको लाएर
1: विदेश जानु लाग्यो विदेश
0: तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यो पैसा पैसा त यहीँ पनि कमाइन्छ नि
1: गाई त पाले हो नि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै ब्याएन अब

0: महिलापाती हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस भन्न नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन
1: हजुर।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: जाने छ यो समय, रहने छैन सधैँभरि। बिहानीले नयाँ सन्देश ल्याउँछ, हामी माझ उसै गरी हाते मालो गर्दै गरौं। सुनौलो बन्छ परिवेश, कहिले कहीँ हार नमान्ने नेपाल मेरो देश। कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि, पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि। त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिप सिकौं आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842420254।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9814057105।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार, विज्ञापन हो।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: Elambo FM 89.6 MHz.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
9: बाफ्रे,
8: अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
13: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
14: हो र?
13: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
14: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
13: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
14: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
13: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलम्बु एफएम
9: 89.6 megahertz.

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। रासोपा सिन्धुपाल्चोकका सभापतिमा 5 जनाको उम्मेद्वारी। बनेपामा गाड़ीको नक्कली पार्ट पूर्जा बेच्ने पसल संचालक पक्राउ। 10 वटा गोदाममा सिल। बजेट कार्यान्वयनको पूर्ण जिम्मेवारी स्थानीय तहलाई छोड्न सरकारको नाममा सर्वोच्चको आदेश। कांग्रेसको आधिकारिकता विवाद बल्झियो। पुनः मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। एक दिवसीय विश्वकप नेपाललाई प्लेअफको आशा। पोर्चुगलमा युरोप स्तरीय एनआरएनए T10 क्रिकेट प्रतियोगिता 2026 हुँदै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्ला स्थित तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा क्षति पुगेको छ। आज बिहान 1 बजेतिर बीओपीको उत्तर पश्चिमतर्फको अग्लो डाँडाबाट सुक्खा पहिरो खसेर सशस्त्र प्रहरीको ब्यारेक र भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सिन्धुपाल्चोकको जिल्ला सभापति पदका लागि 5 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। निर्वाचन समितिका अनुसार जिल्ला सभापतिका लागि कमला खड्का, दिलराम श्रेष्ठ, कुमारमान श्रेष्ठ, पासाङ दोर्जे तामाङ र माया गुरूङले उम्मेद्वारी दिनुभएको छ। यसअघि स्थगित भएको अधिवेशनमा सभापतिका लागि दावी गरेका जेपी सिलवालले भने उम्मेद्वारी दिनुभएन। रासोपाको विधान अनुसार महाधिवेशन प्रतिनिधि भइसकेका व्यक्तिले जिल्ला सभापतिको उम्मेद्वार बन्न नपाउने भएपछि सिलवालले उम्मेद्वारी नदिनुभएको हो। उपसभापति पदका लागि सरोजा श्रेष्ठ, मुकेश शेर्पा र निमा याङछेन लामाले उम्मेद्वारी दिनुभएको छ। सचिवमा राजीव हमालको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित हुने भएका छन्। त्यस्तै सहसचिव पदमा दोर्जे तामाङ र विदुर खड्काको उम्मेद्वारी परेको छ। जिल्ला सदस्यका 7 पदका लागि भने 9 जनाले उम्मेद्वारी दिएका छन्। रासोपा सिन्धुपाल्चोकको यसअघि स्थगित जिल्ला अधिवेशन आज चौतरा छाब स्थित कवर हलमा बिहान 8 बजेदेखि सञ्चालन हुँदैछ। आज हुने अधिवेशनबाट जिल्ला नेतृत्व चयनका लागि मतदान हुनेछ। काभ्रेको बनेपामा गाड़ीको नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्ट्स अवैध रूपमा आयात गरी बिक्री वितरण गर्ने व्यक्ति पक्राउ परेका छन्। बनेपा स्थित नेक्स्ट जेनेरेशन अटोमोटिभ प्रालीको पसल तथा गोदाममा हिजो छापामारी। करोड़ मूल्यका टाटा गाड़ीका नक्कली पार्ट पूर्जा सहित संचालक नीरज कुमार पोटेलाई पक्राउ गरेको छ। प्रहरीले उक्त पसलको 10 वटा गोदाम सीलबन्दी गरेको छ। एसपी कार्कीका अनुसार संचालक पोटे यसअघि पनि राजस्व ठगीको आरोपमा कार्यवाहीमा परेका व्यक्ति हुन्। रसुवा जिल्लामा लाग्ने धार्मिक तथा पर्यटकीय महत्वको गोसाईकुण्डा मेलामा प्लास्टिक जन्य फोहोरमा प्रतिबन्ध लगाएको छ। वर्षेनी लाग्ने गोसाईकुण्डा मेलामा प्लास्टिक जन्य फोहोर बढ़न थालेपछि प्लास्टिक जन्य फोहोरमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो। यहाँ मेलाको समयमा हजारौं तीर्थयात्रीहरू आउने गर्दछन्। गोसाईकुण्डामा आगामी भदौ महिनामा लाग्ने जनै पूर्णिमा मेलालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले भएको अन्तक्रियाले मेला अवधिभर कुण्डको प्रवेश मार्ग धुन्चेदेखि कुण्डसम्म प्लास्टिकजन्य फोहोर गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो। हेलम्बु खबरमा राष्ट्रिय खबर। सर्वोच्च अदालतले सांसद विकास कोषका नाममा सांसदहरूलाई प्रत्यक्ष रूपमा बजेट खर्च गर्ने अधिकार दिनु संविधानको मर्म र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने ठहर गरेको छ। पारितोष कुमार सहार र आबिद हुसैनलाई दायर गरेको रिटमा न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यस्तो फैसला गरेको हो। 2081 पुष 12 भएको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो। मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2080-81 बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई 5 करोड़ र समानुपातिक सांसदलाई 1.50 करोड़ रूपियाँ दिने निर्णय गरेको थियो। सो निर्णय विरूद्ध परेको रिटमा सुनवाई गर्दै
सर्वोच्चले यो फैसला सुनाएको हो। अदालतले आगामी दिनका बजेटहरूमा पनि यस्ता विवादास्पद कोष खड़ा नगर्न र बजेट कार्यान्वयनको पूर्ण जिम्मेवारी कार्यपालिका र स्थानीय तहलाई छोड्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। विधायिकाका सदस्य आफै नीति बनाउने, बजेट अनुमोदन गर्ने, निरीक्षण गर्ने अनि आफ्नै निर्वाचन क्षेत्रमा आफै योजना छनौट र कार्यान्वयनमा संलग्न हुनु संविधानको मूल भावना र लोकतान्त्रिक मूल्य मान्यता प्रतिकूल हुन्छ फैसलामा भनिएको छ। सर्वोच्चले कानून निर्माण गर्ने र बजेट पारित गर्ने अधिकार पाएको निकाय व्यवस्थापिका आफै बजेट खर्च गर्ने र योजना कार्यान्वयन गर्ने कार्यमा संलग्न हुनु शक्ति पृथकीकरणको सिद्धान्तको ठाडो उल्लंघन हो भनेको छ। नेपाली कांग्रेस आधिकारिकता विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि हिजो प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनवाई भएको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको छ। अब कांग्रेस विवाद निरूपणका लागि तीनजना न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि दुई न्यायाधीश सारंग सुवेदी र निरूपा धोज निरौलाको इजलासले गगन कुमार थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउबा पनि यही हप्ता स्वदेश फर्किनुहुने भएको छ। लम्बो खबरमा अब विदेशको खबर। बंगलादेशकी पदच्युत पूर्व प्रधानमन्त्री शेख हसिनाले मानवता विरूद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्किने घोषणा गर्नुभएको छ। यो घोषणासँगै बंगलादेश सरकारले भारतमा उहाँको सार्वजनिक राजनीतिक गतिविधिप्रति तीव्र आपत्ति जनाएको छ। सन् 2024 को विद्यार्थी नेतृत्वको आन्दोलनबाट आफ्नो सरकार हटाइएको दोस्रो वर्षका अवसरमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अडियो सन्देश मार्फत सम्बोधन गर्दै हसिनाले आफू विरूद्धको फैसला हुँदाहुँदै पनि जनताप्रतिको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किनु पर्ने बताउनु

0: आईसीसीले सन् 2027 आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक गरेको छ। क्रिकेट समाचार प्रकाशन गर्ने वेबसाइट क्रिक इन्फोका अनुसार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट सन् 2027 अक्टोबर 4 देखि नोभेम्बर 21 तारीकसम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुनेछ। यस्तै विश्वकपमा छनौट खेल भने 2027 फेब्रुअरी 22 देखि मार्च 23 तारीकसम्म सम्पन्न हुनेछ। आईसीसीले विश्वकप छनौटको प्रक्रियामा परिवर्तन समेत गरेको छ। छनौटमा 10 टोलीले भाग लिनेछन्। छनौट खेल जित्ने टोली सिधै 14 टोली सहभागी हुने मुख्य छनौटमा पुग्नेछ। दोस्रोदेखि चौथोमा रहने टोलीले सुपर सिरिजको पहिलो चरण खेल्नुपर्ने प्रावधान राखिएको छ। यस चरणको शीर्ष टोली मुख्य विश्वकपको अन्तिम 12 टोलीको समूहमा पर्नेछ। यस्तै छनौट प्रतियोगिता खेल्ने 10 टोलीबाट वरियताका आधारमा आईसीसीको एक दिवसीय वरियतामा रहेका 2 पूर्ण सदस्य दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक आईसीसी लीग 2 छानिएका 4 टोली र प्लेअफबाट आउने 4 टोलीले विश्वकपमा स्थान बनाउनेछन्। नेपालको लीग 2 शीर्ष स्थानमा रहेर विश्वकप पुग्ने योजना सकिसकेको छ। अब नेपालले लीग 2 प्लेअफको बाटो समाउनु पर्ने अवस्था छ। हाल लीग 2 सहभागी 8 टोली मध्ये नेपाल 32 खेलमा 24 अंक जोड्दै तालिकाको 6 स्थानमा रहेको छ। लीग 2 एक अर्कासँग कुल 36 खेल खेलेपछि शीर्ष 4 रहने टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुने प्रावधान राखिएको छ। नेपाललाई एक दिवसीय मान्यता प्राप्त गर्न पनि शीर्ष 6 स्थानमा अटाउनु परेछ। 3 पटक T20 विश्वकप खेलेको नेपालले अहिलेसम्म एक दिवसीय विश्वकप खेल्न सकेको छैन। युरोपेली देश पोर्चुगलमा युरोप स्तरीय एनआरएनए T10 क्रिकेट प्रतियोगिता 2026 हुने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा आउँदो सेप्टेम्बर 14 देखि 16 सम्म राजधानी लिस्बनमा पहिलो पटक युरोप स्तरीय एनआरएनए T10 क्रिकेट प्रतियोगिता 2026 हुने भएको छ। नेपाली युवा पुस्ता माझ क्रिकेट प्रतिको बढ़दो आकर्षण, क्रिकेट प्रतिको रूचि, उत्साह र सम्भावनालाई मध्यनजर गर्दै पोर्चुगलमा पहिलो पटक नेपाली क्रिकेट प्रतियोगिताको आयोजना गरिएको संघले जनाएको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। राष्ट्रपति पाल्चोकको सभापतिमा 5 जनाको उम्मेद्वारी, बनेपामा गाड़ीको नक्कली पार्ट पूर्जा बेच्ने पसल संचालक पक्राउ, 10 वटा गोदाममा सिल। बजेट कार्यान्वयनको पूर्ण जिम्मेवारी स्थानीय तहलाई छोड्न सरकारको नाममा सर्वोच्चको आदेश, कांग्रेसको आधिकारिकता विवाद बल्झियो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। र एक दिवसीय विश्वकप नेपाललाई प्लेअफको आशा, पोर्चुगलमा युरोप स्तरीय एनआरएनए T10 क्रिकेट प्रतियोगिता 2026 हुँदै मध्याह 12 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
2: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त, स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्षे शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 का लागि

0: खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्न हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: म तिमीले साँच्चै माया गर्छु यार।
1: कतिजनालाई भनिसक्यो एउटै डायलग
0: विद्या नाच, म तिमीले साँच्चै माया गर्छु।
1: विद्या त हुनु पर्यो नि नाच्नलाई।

0: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

तपाईं अहिले हेलो भयो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिप्सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर

0: 9942 40 20 54. भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
4: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: This is your radio. This is LMFM 89.6 MHz.

0: minute, just a minute, we will return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: LMB FM 89.6 MHz.

0: ओइ सुन न,
1: भन न,
0: हामी सँगै भएको नि यत्रो टाइम भइसक्यो, आई थिङ्क अब हामी बिहा गर्नुपर्छ होला।
1: बिहा गर्छु मात्रै भनेर हुन्छ? न केही जागिर छ, न केही काम गर्छौ, घरमा पनि लडेर माग्ने कुरा आइरहेछ। तिमीले यस्तै पारा हो भने मैले पनि केही सोच्नै पर्ने हुन्छ।
0: कति गिरी गरिरहेको क्या, काम खोजिरहेको छु त।
1: काम मात्रै खोज्दै बस्छ, कस्तो झर्केर बोलेको, म गएको
0: एकछिन बस्छ न।

0: wait just a minute. We will return back. Return back.
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओइले के पार ओइ मित्र, ये दुम्सले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
6: मित्र छ्यास्त लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
7: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
6: किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यो दुमसँगले बनेपा नै जानु पर्छ।

0: हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
0: 9849927।
4: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with SU, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Shanga Suburi Nagarpalika 5, Singapore Shop. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shanga Sugari Nagarpalika 5, Sindhupasu.
2: Sewa Book Store, Soutara 5, Sindhupasu.
5: Amra Sewaharu.
2: Stationery ka sampurna samanharu.
5: Photocopy print.
2: Color print.
5: PVC ID card.
2: Sabai prakarka khelkud samagriharu.
5: Sabai tahako tatha bibhinna pustakaharu.
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
5: ट्रफी,
2: मायाको चिनो,
5: मेडल,
2: फ्रेम,
5: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
5: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
5: मेटल फोटो प्रिन्ट।
2: प्रोप्राइटर
5: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
5: कन्ट्याक्ट नम्बर 9841924274।
4: Lambu FM

0: मजा आएर छैन. वी निड समथिङ डिफरेन्ट यार, डिफरेन्ट.
1: त्यही त, इट्स नट भाइभिङ एट अल.
2: खै त सिङ्गर भाइ, अहिलेसम्म आएन.
1: ओ बल्ल आयो.
3: सो सरी यार गाइस, ट्राफिक जाममा पर्यो नि.
0: गीत लेख्यौ त तिमीले हिजो?
3: लेखि नि, गीत मात्रै होइन मैले त भिडियोकै आइडिया बोकेर आएको छु. आई होप सबलाई मनपर्छ. टाइम छ नि होइन सुन्नलाई?
4: ल गाइस, इमेजिन एउटा सुन्दर गाउँ छ हिमालय हिमालको काखमा, र एक दिन त्यही गाउँको साँगुरो गोरेटो हुँदै म आफ्नै सुरमा हिँडिरहेको छु.
1: आफै भुडेमा आफै बसेर हुन्छ त.
3: नाइस पोइन्ट. त्यसो भए तिनजना केटाहरू हुन्छन्,

0: हो सुल्टिनीहरू पट्टन त गफै दिएर त हो नि आजकल साँचो बोलेर कामै छैन ल अब घान्द्रुङ ढुलो
1: मजा।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
1: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818977908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: In the mix.
4: Hi, this is Britney Spears.
5: Hey, what up, this is Jay-Z.
6: This is Jennifer Lopez.
3: The mix.
7: 89.6 FM. FM.
8: Thank you.

0: तिमी यस मुभ भएपछि त मलाई बिर्सिन्छ होला है।
1: मैले असुरलाई पो छोड्न लगाएको त, तिमीलाई छोड्न लगाएको र तिमी धेरै टेन्सन नलिऊ न, हाम्रो फेरि भेट भइहाल्छ नि। एन्ड यु नो हाउ इम्पोर्टेन्ट दिस इज फर माई करियर एन्ड फर अस राइट। हेर मेरो भोलिको फ्लाइट छ, एटलिस्ट आजको दिन त रमाइलो गरौँ प्लिज।

0: Elambu Break Time.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ का जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342-011-62-04-42 98-41-43-49-72 98-512-00-642

0: minute, just a minute, we will return back. Return back.
1: ओइनी के पार ओइ मित्र, यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849913327।
7: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
8: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
7: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254। सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक।
9: हाम्रा सेवाहरू:
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
9: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
9: PVC आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
9: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
9: ट्रफी,
7: मायाको चिनो,
9: मेडल,
7: फ्रेम,
9: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
9: जर्सी प्रिन्ट,
7: कस्टमाइज कप प्रिन्ट,
9: मेटल फोटो प्रिन्ट।
7: प्रोप्राइटर
9: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
9: कन्ट्याक्ट नम्बर 9841924274।
10: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेज: डिलक्स रूम विथ एसी, हॉट एंड कोल्ड वाटर, एलईडी टीवी, सेमिनार हॉल, रेस्टोरेंट एंड बार, फ्री वाईफाई, पार्किंग एरिया, फैमिली एंड जॉयफुल एनवायरनमेंट, कस्टमर सेटिस्फेक्शन इज आवर कंजुगेंस। न्यू अरुणीको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड, चौतारा सांगे चौगड़ी नगर पालिका 5 सिंधुपाल्चोक। ईमेल होटल अरुणीको @gmail.com, कॉन्टैक्ट 0116203269860982293। न्यू अरुणीको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड, चौतारा शागर सुगढ़ी नगर पालिका 5 सिंधुपाल्चोक।
11: लेडीज एंड जेंटलमैन, यू आर लिसनिंग टू हिलम FM 89.6 मेगाहर्ट्ज़।
12: 89.6 मेगाहर्ट्ज़।

0: இளம்பு பிரேக் டைம்.
1: खै जन्म दर्ता दिनुहोस् त.
2: जन्म दर्ता गरेको छैन नि म्याडम.
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: हो र, मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु. हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु. हुलाकमा लिन जाऊ है. ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न.
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.
9: भर्ना खुल्यो.
10: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ.
9: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ.
10: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिस, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ. साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ. म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप. हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको. प्रत्येक

0: विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था। प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन।
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि। प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे। कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642।
2: लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: it. Just a minute. We will return back. Return back.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: हेलो. हेलो, म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
6: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए नानी, छोरी.
1: हजुर.
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी.
1: ल दिन त. हेलो, भन्नुहोस् त.
5: हेलो हजुर.
1: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भने रहेछ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
6: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो. बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ. यसै नाति न, यसो त जसले लेखिहाल्छ नि.
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन.
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
7: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन. शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ. नेपाल सरकार विज्ञापन बोर्ड। तपाईं अहिले हेलम्बो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ.
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै. सम्पर्क नम्बर 9842404054.
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ.
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ.
2: संकायहरू एजुकेशन फोर्थ इयर, इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ. साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ. म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप. हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको. प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने. विशेष छात्रवृत्तिको व्यवस्था. दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने. अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था. प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन.

0: minute. Just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54। सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
1: मायाको चिनो,
3: मेडल,
1: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट।
1: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ्याम 89.6 मेगाहर्ज।

0: Elimbu FM 89.6 MHz.
1: I be remit, sukham apani, dukham apani.
2: आज त तेरो स्वतन्त्रताको अन्तिम दिन हो, हेर केटा, भोलिदेखि त नो चान्स।
3: के किन्दैनस् आज? बिहे नगरी डराउन थालिस कि क्या हो?
4: तिमीहरू नयाँ पनि यार, आज त म दिल खोलेर पिउँछु पनि र तिमीहरूलाई पिलाउँछु पनि, यो हो नि त
5: चीयर्स। रमाइलो गर्नलाई पिउनै पर्छ र नपिउँदा नि हुन्छ नि।
4: पिउनुको मजा नपिउनेलाई कसरी थाहा हुन्छ?

0: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ट्ज।
1: जापान तथा अस्ट्रेलिया जानको लागि उत्कृष्ट शैक्षिक गन्तव्य सगोल इन्टरनेसनल एजुकेसन एन्ड कन्सल्टेन्सी पुतली सडक काठमाडौँ।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: अनि यो आकाशमा तिम्रो बाबुको अनुहार कसरी आयो?
2: ए छुदुन्द्रा अनुहार पर्यो भाते संसारमा तैँले कुनै केटी पाएनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई.
1: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लागेको छैन यार.
2: मेरो छोरीलाई रिङ्गट लाए नलाओस्, तर तँ भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म. तँ मरिस आज, तँ मरिस, तँ मरिस.
1: रिङ्गट लागेको छ भनेदेखि

कतिले उसको मात्रै छोरी भएर चाहिँ कस्तो साम दियो आखिर एउटा दुई फेला जसरी दिनु पर्ने भएपछि त यसले केटा हेरेर मैले दिए भइहाल्यो नि त

0: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ट्ज।
1: ओए के हो, एक्लै बसेर टोलिरहेछौ त रुमालसँग आएर?
2: के गर्ने यार, माया बसेको 3-4 वर्ष भइसक्यो,
3: चिनोदेको रुममा त च्यातेर जानु लागिसक्यो।
2: उसले दिएको चिनो टोपी पनि च्यातिसक्यो।
3: घरमा बे गर के गर भनेर तनावतिर
2: न आफूले बे गर भन्न सक्छ न उसले गर्नु
3: के गर्ने होला,
1: कहाँ त्यसो भनेर हुन्छ?
4: भन्नु पर्यो नि, कि त च्याल टोपी सिलाउनु पर्यो, कि त बे गर्नु पर्यो, कि त अर्को खोजिदिनु पर्यो।
1: कि च्यातेको रुममा सिलाउनु पर्यो, कि बे गर्नु पर्यो, कि अर्को खोजिदिनु पर्यो।
3: सही हो,
2: कि च्यातेको टोपी सिलाउनु पर्यो, कि बे गर्नु पर्यो, कि अर्को मिलाउनु पर्यो। आज भनिदिनुहुन्छ
3: कि रुमाल सिलाइदिनु पर्यो, कि त बे गर्नु पर्यो, नभए अर्को त खोजिदिनु पर्यो नि। जाम अहिले नै भन्छु म।

0: प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054
1: चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चो Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Shanghai Sugari Nagarpalika 5 Sindhu Palso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Shanghai Sugari Nagarpalika 5 Sindhu Palso.
2: ओइले के पार ओइ मित्र यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
3: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
4: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
3: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
2: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
5: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
6: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
5: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
7: 9849927
8: Ladies and gentlemen, you are listening to Hillenware FM 89.6 MHz.
9: त्यो अप्सरा भन्दा चाहिँ ज्वाँ छ यसलाई त म पट्टारै छोड्छु
10: अरे यो चामीलाई त मैले पटाउनु यार
11: बाजी
9: बाजी

0: 말이? 예스 앤섬 껴다대간 난리나 대학
1: 나 앤섬 차 흐라오네
2: 예스는 왔다
0: 이이

0: wait just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-567-84। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: म तिमीलाई सचिव माया गर्छु।
3: कतिजनाले भनिसक्यो एउटै डायलग
2: कसम छ विद्या नाच म तिमीलाई सचिव माया गर्छु।
3: विद्या त हुनु पर्यो नि नाच्नलाई।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बा एफएमबाट प्रसारण भइरहेको छ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट। राजसपा सिन्धुपाल्चोक एकको सभापतिमा उत्तम ठकुरी निर्वाचित। दोलखाको येलुङ री हिमालको आधार शिविरमा 5 जनाको शव फेला। प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न उत्तरमा सहभागी गराउन सभामुखहरूको माग। कांग्रेसको इतर समूह राष्ट्रिय भेलालाई नेपाली कांग्रेसका पूर्व सभापति देउवाले सम्बोधन गर्ने। शिक्षक महासंघले भदौमा निर्णायक आन्दोलन गर्ने। थाइल्याण्डमा 14 वर्षीय बालकले गोली चलाउँदा 5 शिक्षक सहित 8 जनाको मृत्यु। र महिला टी20 एसिया कप भारत र पाकिस्तान बीचको खेल सेप्टेम्बर 5 तारीखमा हुँदै। लम्बु खबरको शुरूमा स्थानीय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 को क्षेत्रीय सभापतिमा उत्तम ठकुरी निर्वाचित भएको छ। आज सम्पन्न मतदानबाट उनी क्षेत्रीय सभापतिमा निर्वाचित भएको हो। ठकुरीले 108 मत प्राप्त गरेका थिए र उनका प्रतिद्वन्दी उमेश लामाले 88 मात्रै मत प्राप्त गरेको छ भने उपसभापतिमा सीताराम शर्मा निर्वाचित भएका छन्। शर्माले 67 मत प्राप्त गरेको थियो भने उनको प्रतिद्वन्दी प्रदीप नेपाल 34 मत प्राप्त गरिएको छ। अन्य प्रदेश क्षेत्र र जिल्ला तर्फको मतगणना जारी रहेको छ। आज भएको मतदानमा 238 मत खसेको थियो। कुल मतदाताको संख्या 297 रहेको थियो भने सभापति पदका लागि 5 जनाको बीच प्रतिस्पर्धा भएको थियो। दोलखाको रोल्वालिङ हिम श्रृंखला अन्तर्गतको येलुङरी हिमालको आधार शिविरमा 5 जनाको शव फेला परेको छ। येलुङरी आधार शिविरमा देखिएको 5 वटा शव गत वर्ष कार्तिक 17 गते येलुङरी आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको मृत्यु हुन सकिने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। गत वर्ष कार्तिक 17 गते येलुङरी हिमाल आरोहणका क्रममा 5 जना विदेशी सहित 2 नेपाली हिम पहिरोमा परेका थिए र हिम पहिरोमा परेका 2 नेपाली को शव फेला परे पनि 5 जनाको बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि हिजो शव देखिएको र स्थानीयहरूले तत्काल लिखित रूपमा प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। आज हेलिकप्टर मार्फत प्रहरी टोली येलुङरीको आधार शिविरमा पुगे पनि मौसम खराब भएपछि शव पनि लिन नसकिएको समेत जनाएको छ। गत कार्तिक 17 गतेको हिम पहिरोमा नेपाली पद प्रदर्शक सोलखुम्बुको मबिया दुधकोशी गाउँपालिका 5 का मेरे कार्की र दोलखाको गौरीसँग गाउँपालिका 9 का पदम तामाङको मृत्यु भएको थियो। हिम पहिरोमा परि इटालीका 2, क्यानाडाका 1, फ्रान्सका 1 र जर्मनीका 1 पर्वतारोही बेपत्ता भएका थिए। सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्य पुस्तक विद्यालयहरूलाई वितरण गरिएको छ। गाउँपालिकाले शिक्षा युवा तथा खेलकुद शाखाले पाङ्गेटार स्थित गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी पालिकाभित्रका सबै विद्यालयका लागि पाठ्य पुस्तक हस्तान्तरण गरिएको हो। स्थानीय आवश्यकता, भूगोल, संस्कृति र मौलिकतामा आधारित शिक्षा प्रवर्धन गर्ने उद्देश्यका साथ तयार पारिएका पाठ्य पुस्तकले विद्यार्थीहरूलाई आफ्नो स्थानीय परिवेशसँग जोड़िएको ज्ञान हासिल गर्न सहयोग पुग्ने गाउँपालिकाले विश्वास गरिएको छ। पाठ्य पुस्तक वितरण कार्यक्रमलाई गाउँपालिकाले स्थानीय शिक्षकको गुणस्तर अभिवृद्धितर्फ महत्वपूर्ण कदमका रूपमा लिएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी टपिन्द्र प्रसाद धिमल सिन्हा, उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी, जनप्रतिनिधि, विद्यालयका प्रधान अध्यापक तथा कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहलाई सहभागी गराउन सभामुख ढोल प्रसाद रियाले रूलिङ गर्नुपर्ने माग राखिएको छ। आज प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्नुहुँदै नेकपाका सचेतक युवराज दुलालले यस्तो माग राखिएको छ। प्रतिनिधि सभा नियमावलीको 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी व्यवस्था रहेको छ। प्रधानमन्त्री वा निजको कार्यकक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नेको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै न कुनै दिनको बैठकका पहिलो 1 घण्टा निर्धारण गर्नेछ र सभामुखले भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो र केही गरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगतै बस्ने बैठकमा गर्नुपर्ने पनि भनिएको छ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोर्खाका लाप्राका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको आज अन्त्येष्टि गरिएको छ। उहाँको शवयात्रा सहित काठमाडौँको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। गएको बिहिबार ब्रोड पीको हिम पहिरोमा गुरूङ र निर्मल पुर्जा सहित 10 जनाको मृत्यु भएको थियो र ज्यान गुमाउनेहरूमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव हिज मात्रै नेपालमा आइपुगेको हो। गुरूङको अन्त्येष्टिमा गृहमन्त्री सुदन गुरूङ, सांसद एवं पूर्व सभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोही संघ पदाधिकारी, नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लगायतले अन्तिम श्रद्धांजलि अर्पण गर्नुभएको हो। गृहमन्त्री सुदन गुरूङले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उडाएर सम्मान व्यक्त गर्नुभएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यले तयार गरिएको रूपरेखा साउन 13 गते बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि रूपरेखा सार्वजनिक गरिएको हो। उक्त बैठकले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सूक्ष्म उम्मेद्वार छनौट गर्न आगामी भदौ 1 गतेदेखि क्याण्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने निर्णय गरिएको छ। आगामी स्थानीय तहको निर्वाचनमा योग्य उम्मेद्वार र सक्षम उम्मेद्वारहरू छनौट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा आगामी भाद्र 1 गतेदेखि क्याण्डिडेटका क्लबका लागि आवेदन खुल्ला गर्ने निर्णय गरिएको हो। रूपरेखामा उम्मेद्वार छनौट आचरण संहिता तथा दण्ड सजाय सहित 5 बुँदे विशेष व्यवस्था गरिएको छ। पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न उम्मेद्वार छनौट प्रक्रियाप्रति सदस्य र नागरिकको विश्वास कायम राख्न र स्थानीय तहको उम्मेद्वार छनौटलाई पूर्ण रूपमा पारदर्शी, निष्पक्ष, मर्यादित र विधि सम्मत बनाउन शून्य सहनशीलता, जीरो टोलेन्स र नीति सहित आचरण संहिता र मापदण्ड सजाय सम्बन्धी विशेष व्यवस्था लागू गरिएको छ। उम्मेद्वारी प्राप्त गर्ने वा नगराउने उद्देश्यका साथ मूल्यांकनलाई प्रभावित पार्ने गरी कुनै पनि प्रकारको आर्थिक लेनदेन, चन्द सहयोग, उपहार सुविधा, प्रत्यक्ष वा प्ररोप प्रलोभन वा अन्य भौतिक लाभ लिन वा पूर्ण रूपमा निषेध समेत गरिएको छ। नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी दिएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त समूहले साउन 29 र 31 गते हुने राष्ट्रिय सभाको भेलालाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी दिनुभएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले देउवा साउन 26 गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने पनि जानकारी दिनुभयो। जेएनजे आन्दोलनका क्रममा गम्भीर घाइते भएका पूर्व प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा अहिले श्रीमती आर्जु राणा सहित हङकङमा रहेका छन्। देउवा साउन 26 गते साँझ नेपालमा फर्किने उनी निकटका नेताहरूले जानकारी दिएका छन्। नेकपा एमाले सांसदहरूले पाउने स्वकीय सचिव सम्बन्धी कार्यविधि पारित गरेको छ। सिंहदरबारमा आज बसेको एमाले संसदीय दलको बैठकले सांसदहरूले पाउने स्वकीय सचिवको मापदण्ड लगायतका अन्य कार्यविधि निर्माण गरेर पारित गरिएको हो। यसै संसदमा छलफलका क्रममा उठेका विधेयकहरूलाई परिमार्जन र प्रभावकारी बनाउन गहन अध्ययन विशेषज्ञहरूसँग छलफल र प्रशोधन प्रस्तावमा भाग लिने कुरामा जोड़ दिएको एमाले संसदीय दलका उपनेता पद्म अरियालले जानकारी दिनुभएको हो। सरकारले विधेयकहरू सोही रूपमा पास गर्दा भविष्यमा जोखिम वा खतरा देखिने भएकाले त्यसलाई परिष्कृत गराउनुपर्ने समेत बताएको छ। सरकारले विद्यार्थीहरूलाई सैन्य तालिम दिने जस्ता असान्दर्भिक विषय ल्याउनुको सट्टा जनताको वास्तविक जनजीविका र कानून निर्माणका मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने अरियालले बताउनु भएको हो। नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति कार्यान्वयन नभएको र विद्यालय शिक्षा सम्बन्धी विभिन्न माग पूरा नभएको भन्दै आगामी भदौदेखि देशव्यापी रूपमा आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषदको बैठकले आज सार्वजनिक गरेको निर्णय अनुसार विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न, शिक्षामा लगानी बढ़ाउन, शिक्षक कर्मचारीको सेवा सुविधा र पेशागत अधिकार सुनिश्चित गर्न र विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गराउन आन्दोलन गर्ने निर्णय गरिएको हो। को मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तयार गर्ने समेत महासंघले जनाएको छ। महासंघले विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती नगर्न, प्रधान अध्यापकलाई बलियो प्रशासनिक र प्राज्ञिक नेतृत्व भूमिका दिन, संस्थागत विद्यालयका शिक्षक कर्मचारीको पेशागत सुरक्षा र उचित सेवा सुविधा सुनिश्चित गर्न र ट्रेड युनियन अधिकारको संरक्षण गर्न सरकारसँग माग गरेको छ र सरकारले गत वैशाख 17 गते गरेको शिक्षकका लागि दुर्गम स्थानीय भत्ता उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन गर्न प्रारम्भिक बाल कक्षा शिक्षक विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूका लागि दरबन्दी सृजना गरी स्थायी शिक्षक सरह तलब भत्ताको व्यवस्था गर्न पनि महासंघले माग गरिएको छ। सर्वोच्च अदालतले गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोपमा खेपी रहेका मिलन गुरूङ र उनकी श्रीमती इन्दिरा घले गुरूङलाई सफाई दिएको छ। न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले 8 वर्ष अघि विशेष अदालतको फैसला सदर गरेको छ। सम्पत्ति शुद्धिकरणमा विभागले उनीहरूमाथि 7 करोड़ 8 लाख रूपियाँ गैर कानूनी रूपमा आर्जन गरेको आरोप लगाएको थियो, तर 2014 माघ 10 गते विशेष अदालतले उनीहरूलाई सफाई दिएको छ र सफाई विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन समेत दिएको थियो। विदेशको खबरमा थाइल्याण्डको एक विद्यालयमा भएको भीषण गोलीकाण्डमा 5 शिक्षक सहित 8 जनाको मृत्यु भएको छ। राजधानी बैंक नजिकै पर्ने निबुन्स्थरी डेभिन सिरिन विद्यालयमा भएको भीषण गोलीकाण्डमा 8 जनाको मृत्यु र 15 जना घाइते भएको हो। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले बताएको छ। प्रहरीको अनुसार गोली चलाउने व्यक्ति विद्यालयका 9 कक्षामा अध्ययनरत 14 वर्षीय बालिका बालक रहेका थिए र उनले विद्यालय पुग्न अगाडि नै आफ्नो हजुरबुबा र आमालाई पनि हत्या गरेको बताएको छ। त्यसपछि उनले विद्यालयमा अनुसन्धान अन्धाधुन्धा गोली चलाउँदा आत्महत्या गरेका प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि विद्यालयका सबै विद्यार्थी र कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। घटनामा ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स परिचालन गरेको छ। यसैबीच विपक्षी दलका नेता लाथेफोङ रुएङले पनि विद्यालय जस्तो सुरक्षित मानिने स्थानमा यस घटनाले हतियार नियन्त्रण सम्बन्धी कानूनको पुनरावलोकन आवश्यक रहेको पनि बताएको छन्। यसअघि फेब्रुअरीमा पनि दक्षिणी थाइल्याण्डको एक विद्यालयमा भएको गोलीकाण्डमा विद्यालयका प्रधान अध्यापक र एक छात्रको समेत ज्यान गएको थियो। खेल खबरमा एसियाली क्रिकेट परिषद एसिसी महिला टी20 एसिया कपको तालिका सार्वजनिक भएको छ। एसिसीको अनुसार प्रतियोगिता अगस्त 28 यूएको दुबईमा शुरू हुनेछ। 8 टोलीको सहभागी रहेको यस प्रतियोगिताको उद्घाटन खेल समयमा रहेको हङकङ र थाइल्याण्ड बीच हुनेछ। भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 हुनेछ। महिला एसिया कपको समयमा भारत पाकिस्तान थाइल्याण्ड र हङकङ रहेको छ। समा बीमा साविक विजेता श्रीलंका बंगलादेश आयोजक यूएई र इण्डोनेसिया पनि समावेश रहेका छन्। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। रासोपा सिन्धुपाल्चोक एकको सभापतिमा उद्धम ठकुरी निर्वाचित। दोलखाको यलंगुरी हिमालको आधार शिविरमा 5 जनाको शव फेला। प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी गराउन सभामुखहरूसँग रूलिङको माग। नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेलालाई देउबाले सम्बोधन गर्ने। शिक्षक महासंघले भदौमा निर्णायक आन्दोलन गर्ने। थाइल्याण्डमा 14 वर्षीय बालिकाले गोली चलाउँदा 5 जनाको मृत्यु, शिक्षक सहित 8 जनाको मृत्यु। र महिला टी20 एसिया कप भारत र पाकिस्तानको खेल सेप्टेम्बर 5 हुने। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
3: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: एलम्बु एफएम 89.6 MHz।

0: लाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसेर आउनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता शान्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टे अभिवादन तथा जयमसी भन्दछु। आदरणीय श्रोताहरू, आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट फिलिपी भन्ने पुस्तकको अध्याय 3:12-21 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। आउनुहोस्, यसरी म पाठ गर्छु। मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनका निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो। भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिन, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बलवटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु। हामी परिपक्व हुनेहरू चाहिँ सबै यस्तै मनका हौ, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनुहुनेछ। केवल हामीले जे प्राप्त गरिसकेका छौ त्यसमा धरिल भई बसौ। भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू हौ। हामीमा तिमीहरूले देखेको नमूना अनुसार जिउनेहरूलाई हेर। मैले धेरैपल्ट बताएका मानिसहरूको बारेमा फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू ख्रीष्टका क्रूसका शत्रुहरू जस्तै जीवन बिताउँछन्। विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो, र तिनीहरू आफ्ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन संसारिक कुरामा लागिरहन्छ, तर हाम्रो नागरिकता स्वर्गमा छ। त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु येशु ख्रीष्टको प्रतीक्षा हामी गर्दछौ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नो महिमाको शरीर जस्तै हुनलाई परिवर्तन गरिदिनु हुनेछ। आदरणीय श्रोता, यो ठाउँमा पावलले फेरि पनि यो कुरा भन्दछन् कि अब क्रिश्चियन जीवन अथवा येशूलाई पछ्याइसकेको जीवन, येशूमा विश्वास गरेर अघि बढ़िरहेको जीवनलाई पावलले यहाँनिर आफ्नो विचार आफ्नो निर्णयलाई सम्बोधन गरिरहेको हामी थाहा पाउँछौ। किनभने लक्ष्यतिर अघि बढ्नु, लक्ष्य भन्ने कुरा हरेक व्यक्तिको जीवनमा हुन आवश्यक छ। लक्ष्यमा पुग्नका लागि हर समय प्रयास गर्नुपर्छ। यो शुद्धिकरणको एउटा प्रक्रिया पनि हो, अथवा यीशु जस्तै भएर अन्तिम घड़ीसम्म आफ्नो विश्वासलाई बचाइराख्ने, आफ्नो विश्वास अनुसार जीवनलाई पूर्णता दिने कुरासँग बढ़ी सम्बन्धित छ। एउटा व्यक्तिको जीवनमा लक्ष्य भएन भने उसको जीवन लथालिङ हुन्छ। उसको जीवनमा लक्ष्य नभएको जीवन चाहिँ पूर्ण रूपमा उसले जीवन जिउन सक्दैन। त्यसकारण पावलले यहाँनिर लेख्दै गर्दाखेरि उनले आफ्नो बारेमा यसरी भन्छन्, मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रन सकौं अथवा पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रिस्टले मलाई पक्रनु भयो। पौलको यो भनाईलाई हामी सबैले विचार गर्न सक्छौं कि अहिले नै सिद्ध भइसकेको छैन, अहिले नै काम यात्रा पूरा भइसकेको छैन, यसको लागि जे कुरा प्राप्त गर्नु थियो, पूर्ण रूपमा जुन मुक्ति प्राप्त गर्नु थियो, त्यो कुराको लागि पावलले एउटा शुद्धिकरणको प्रक्रियालाई सम्बोधन गरिरहेको छ। यसको लागि मेहनत, यसको लागि खर्च, यसको लागि समय लाग्छ। एउटा व्यक्ति यीशु जस्तै हुनका लागि, एउटा व्यक्तिले आफ्नो लक्ष्यमा पुग्नका लागि, हामी सबैको लक्ष्य भनेको यीशु जस्तै हुने लक्ष्य हो, गुरु जस्तै हुने लक्ष्य हो। यीशु सबै विश्वासीहरूको गुरु शिक्षक हुनुहुन्छ, उहाँ जस्तै हुनु हरेक चेलाहरूको एउटा जिम्मेवारी हो। त्यसकारणले म गुरु जस्तै भइसके, यीशु जस्तै भइसके, अब मलाई केही गर्नु पर्दैन भन्ने बीचमा अल्छे गर्ने अनि बीचमा अब पुग्यो भनेर जे मन लाग्यो त्यही गर्ने अवस्था होइन। यो ठाउँमा पावलले के भन्छ भन्दाखेरि, मलाई ख्रिस्टले पक्रनु भयो अथवा ख्रिस्टले मलाई समात्नु भयो, मैले ख्रिस्टियनहरूलाई पक्रेर जेलखानामा हाल्ने एउटा व्यक्तिलाई ख्रिस्ट यीशु आफैले मलाई पक्रनु भयो भनेर यहाँ पावलले सम्बोधन गरेका छन्। साँच्चै नै हो, यीशु ख्रिस्टका चेलाहरूलाई पक्रेर जेलमा हाल्ने र मार्ने एउटा जिम्मेवारी लिएको व्यक्तिलाई अब यीशु ख्रिस्टले नै उसलाई पक्रिनु भयो। र त्यही पक्रेको कुरा चाहिँ के भने, अब यीशु ख्रिस्टले पावललाई पक्रिसकेपछि, पक्रिनु भइसकेपछि, अब पावलले आफ्नो जीवनमा यीशु जस्तै हुने लक्ष्यतर्फ बढ़िरहेको अवस्था हामी यहाँ पाउँछौ। र यहाँनिर त्यही बढ़ने क्रममा मेहनत चाहिन्छ। हरेक ख्रिस्टियनले, हरेक परमेश्वरको जनहरूले, यीशुको चेलाहरूले यीशुलाई विश्वास गर्दा उहाँ जस्तै हुने प्रयासमा अघि बढ़िराख्नुपर्ने कुरा यहाँ देखिन्छ। अनि उनले भन्छ, भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिन, तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर अगाडिका कुराहरूतिर जोरसँग लम्कँदै ख्रिस्ट यीशुमा परमेश्वरको स्वर्गीय बलौटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोरसँग बढ़िरहेको छु। प्रत्येक ख्रिस्टियनहरूले, प्रत्येक यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले यीशुलाई विश्वास गर्ने कुरामा आफ्नो विश्वासलाई दरिलो बनाइराख्नुपर्ने र यीशु ख्रिस्ट जस्तै हुने कुरामा दिन रात प्रयास गर्ने र त्यसलाई जुन पछाडिका कुराहरूलाई बिर्सेर अथवा हिजोको दिनहरू भूतकाललाई अब बिर्सेर वर्तमानमा बसेर भविष्यको कुराहरूतिर अगाडि जोडका साथ बढ़िरहने कुरा। हरेक व्यक्तिले यीशु ख्रिस्टलाई विश्वास गरिसकेपछि आफ्नो लक्ष्यमा पुग्नका लागि, यीशु जस्तै हुने लक्ष्यमा पुग्नका लागि जोडसँग लम्केर अगाडि बढ्न पर्दछ। जुन बोलावटमा परमेश्वरले मानिसहरूलाई बोलाउनु भएको छ मुक्ति दिनका लागि, मुक्ति प्राप्त गरेर त्यो मुक्तिलाई पूर्णता रूपमा प्राप्त गर्नका लागि मेहनत चाहिन्छ, कामहरू गर्नुपर्छ। यीशु ख्रीष्टलाई विश्वास गरेर पाएको मुक्तिलाई पक्रिरहनका लागि मेहनत गर्नुपर्छ। त्यसकारण अब पौलले भने जस्तै हरेक व्यक्तिले ख्रीष्ट येशूलाई प्राप्त गर्ने कुरा छ र भविष्यमा इनाम पनि पाउने कुरासँग सम्बन्धित छ। मेहनत गर्यौं, इमानदारी साथ काम गर्यौं, आफ्नो दौड़लाई अगाडि बढ़ाइराख्यौं र जोड़का दौड़सँग अगाडि लम्क्यौं भने त्यो स्वर्गीय पुरस्कार प्राप्त गर्न सकिन्छ। र आज यही कुरा पावलले आफ्नो जीवनमा कोशिश गरिरहेको छ र हामी परिपक्व हुनेहरू चाहिँ सबै यस्तै मनका हौं र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरिदिनु हुनेछ। केवल हामीले जे प्राप्त गरिसकेका छौ त्यसमा दरिला भइबस्छौं। जुन मुक्ति एउटा व्यक्तिले पाएको छ यीशु ख्रीष्टलाई विश्वास गरेर उद्धार र मुक्ति उसले पाएको छ, त्यो विश्वासमा उनी अन्तिम घड़ीसम्म स्थिर रहनुपर्ने हुन्छ र त्यो मुकुट प्राप्त गर्नुपर्ने हुन्छ र आफूलाई परिपक्व व्यक्ति भएर यीशु जस्तै भएर अब यो इनामलाई प्राप्त गर्नका निम्ति आफूलाई दरिलो भई आफ्नो विश्वासमा स्थिर भएर बस्यो भने त्यो इनाम पाउनेछ। प्राण भएसम्म विश्वासमा रहौ तब म तिमीलाई जीवनको मुकुट दिनेछु भनिकन परमेश्वरको वचनले भन्दछ। भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू हौ, हामीमा तिमीहरूले देखेका नमूना अनुसार जिउनेहरूलाई हेर। अनि यहाँनिर पावलले आफूलाई चाहिँ कसरी प्रस्तुत गरिरहेको छ भने मेरो अनुसरण गर्नेहरू हौ भनेर पावलले आफूलाई यो कुराहरू सम्बोधन गरिरहेको छ। पावलले यो भन्न सक्नुको एउटा मुख्य कुरा चाहिँ के छ भने उनले अगाडि नै यो कुरा भनिसकेको छ कि ख्रीष्टलाई पूर्ण रूपमा प्राप्त गर्न सकौं भनेर उनले आफ्नो प्रतिज्ञा चाहना गरिसकेको कुरा हामी देख्छौं र उनले आफूलाई यीशु ख्रीष्टको पूर्ण यीशुको प्रत्येक पाइला पाइलामा पावलले टेकिरहेको अवस्था थियो र पावलले ख्रीष्टको सबै दुःखमा सुखमा सबै अनुभूति गरिरहेको थियो र उनले पुनरुत्थानको पनि आशा गरिरहेको थियो। यो हो भने अब पावल पूर्ण रूपमा ख्रीष्टलाई प्राप्त गर्ने व्यक्ति भएको कारणले गर्दा अब कसैले जोसुकैले पनि पावललाई हेरेर पावलको अनुसरण गर्यो भने त्यो व्यक्तिहरूले यीशु ख्रीष्टको अनुसरण गर्ने व्यक्तिहरू स्वत हुन पुग्छ किनभने पावलले प्रत्येक यीशुको पाइला पाइलामा ठेकेर अगाडि बढ़िरहेको छ भने अब उनले आफूभन्दा पछाडिका व्यक्तिहरूलाई पनि मेरो पाइला पाइलामा टेकेर हिँड भन्न सक्ने अवस्था छ। त्यसकारण हरेक व्यक्तिले सिकाउँदाखेरि आफूले अनुभव गरिसकेको कुरा आफूले जे कुरो अनुभव गरेर प्रमाणित भइसकेको छ त्यो कुरालाई मानिसहरूको बीचमा सिकाउनु आवश्यक छ। पावलले अनुभव गरेका थिए त्यसैकारण उनले यो कुरो भन्न सक्यो। मैले धेरैपल्ट बताएका मानिसहरूको बारेमा फेरि पनि म तिमीहरूलाई हृदय भन्दछु कि तिनीहरू ख्रीष्टका क्रूसको शत्रुहरू जस्तै जीवन बिताउँदछन्। विनाश तिनीहरूको अन्त्य हो, पेट तिनीहरूको ईश्वर हो र तिनीहरू आफ्नो शर्ममा गौरव गर्दछन् र तिनीहरूले तिनीहरूको मन संसारिक कुरामा लागिरहन्छ तर हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु यीशु ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ हाम्रो हीन शरीरलाई आफ्नै महिमाको शरीर जस्तै उनलाई परिवर्तन गरिदिनुहुनेछ। मण्डलीमा चर्चमा पावलको समयमा यस्ता झुटा शिक्षा दिइराखेको थियो कि पावलले सिकाएको सुसमाचार भन्दा बेग्लै सुसमाचार उनीहरूले सुनाइराखेको थियो। त्यसै कारण पावलले त्यसको बारेमा बारम्बार भन्ने गर्दछन्, बारम्बार लेख्ने गर्दछन् कि उनीहरूको कुरा नसुन। उनीहरूले चाहिँ यीशु ख्रिस्टलाई विश्वास गरेर परमेश्वर भनौँ विश्वासद्वारा अनुग्रहबाट उद्धार पाइन्छ भन्ने कुरा उनीहरूले विरोध गर्दथे। तिनीहरूले भन्दथे पहिला यहुदी मतमा आउनुपर्छ, यहुदी धर्ममा विश्वास गर्नुपर्छ, यहुदी मत अनुसार खतना गर्नुपर्छ, त्यसपछि मात्र विश्वास गर्यो भने उद्धार र मुक्ति पाउँछ भन्ने उनीहरूको शिक्षा थियो। उनीहरूलाई पावलले यो कुराको विरुद्धमा हर समय यहाँ प्रकट गरिरहेका छन्, सम्बोधन गरिरहेका छन् उनीहरूको कुरा नमान्नु। तर ख्रिस्ट यीशुलाई विश्वास गर्ने मानिसहरू चाहिँ यहाँ भन्छ, तर हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात प्रभु यीशु ख्रिस्टको प्रतीक्षा हामी गर्दछौं। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रो हीन शरीरलाई आफ्नो महिमाको शरीर जस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ। हाम्रो शरीरलाई एक दिन परमेश्वरले महिमी शरीर दिनुहुनेछ र जसरी उहाँ पुनरुत्थान भएको शरीर महिमी थियो, हरेक क्रिश्चियन जसले यीशुलाई विश्वास गरेर धार्मिकता प्राप्त गरेका छन्, यीशु ख्रिस्टलाई विश्वास गरेर आनन्द जीवन पाएका छन्, शान्ति पाएका छन्, उद्धार र मुक्ति पाएका छन्, उनीहरूको शरीर मरेको भए पनि फेरि महिमित रूपमा त्यो शरीर पुनरुत्थान हुनेछ भन्ने कुरा पनि यहाँ सम्बोधन गरिएको छ। आदरणीय श्रोताहरू, आज यो खण्डलाई हेर्दाखेरि हामी सबैको जीवनमा एउटा लक्ष्य हुनुपर्छ, एउटा लक्ष्यमा पुग्नका लागि प्रयास गर्नुपर्छ, लक्ष्यमा पुग्नका लागि परिश्रम गर्नुपर्छ। लक्ष्य चाहिँ यीशु जस्तै हुने हाम्रो लक्ष्य हो र यीशु ख्रिस्टबाट पाउने इनाम हाम्रो लक्ष्य हो र यीशु ख्रिस्टलाई विश्वास गरेर हाम्रो जीवनमा पाउने पुनरुत्थान हो, नयाँ त्यो महिमी शरीर हो। त्यसकारणले हामी गलत शिक्षाहरू गलत बाटोहरूबाट हामी अलग भएर हामी यीशु ख्रिस्टमा पूर्ण विश्वास जो हामीले गरेका छौं त्यो विश्वासमा हामी स्थिर भएर स्वर्गीय पुरस्कार इनाम प्राप्त गर्नका लागि हामी सबैजनाले दिन रात मेहनत गर्नुपर्छ र दिन रात हामी निशानातिर दगुरिरहनुपर्छ। अन्तिम घडीसम्म हामीले मेहनत गरिराख्नुपर्छ, आफ्नो विश्वासलाई प्राण भएसम्म विश्वासमा रह, तब म तिमीलाई जीवनको मुकुट दिनेछु। आदरणीय श्रोता, जतिजनाले यीशु ख्रिस्टलाई आज प्रभु र मुक्तिदाता भनेर विश्वास गरेर उद्धार र मुक्ति पाएर यो संसारमा प्रभुले दिनुभएको जिम्मेवारीहरू पूरा गरिराख्नु भएको छ, यहाँहरूले आफ्नो विश्वासलाई दरिलो बनाएर आफ्नो यात्रालाई बलियो बनाएर निशानातर्फ लक्ष्यतर्फ दिनरात बढिराख्नु भएको होस्। कहिले पनि पछाडिका कुराहरू नहेर्नुहोस् र अगाडिको कुरा हेरेर दौडिराख्नुहोस्, अगाडि बढिराख्नुहोस् र भरमग्दुर प्रयास गरिराख्नुहोस् र एक दिन यहाँहरूले मुकुट पाउनेछ, इनाम प्राप्त गर्नुहुनेछ। जतिजनाले यीशु ख्रिस्टलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन यहाँहरूलाई पनि म भन्न चाहन्छु, आज यो अवसर हो, यो परमेश्वरको वचन हो, यो परमेश्वरको पवित्र बाइबल धर्मशास्त्रबाट प्रचार गरिएको यो जीवित वचन हो र यो वचनले भनेका कुराहरूलाई यहाँहरूले सुनिसक्नु भएपछि यहाँहरूले सबै कुरा त अहिले बुझ्नु भएको छैन होला, तर जति बुझ्नु भएको छ यीशु ख्रिस्टमा विश्वास गरेर पाउने धार्मिकता, यीशु ख्रिस्टलाई विश्वास गरेर प्राप्त गर्ने इनामहरूको बारेमा यहाँ स्पष्ट रूपमा यहाँले सुन्नुभयो। यदि यहाँहरूले पनि आफ्नो जीवनमा आज नै आनन्द जीवनको कुरा खोजी गरिराख्नु भएको छ, मृत्युपछि कहाँ जाने भनेर यहाँहरू अन्योलमा हुनुहुन्छ, के हुन्छ के हुन्छ भनेर जीवनमा लक्ष्य नै छैन भनेदेखि आज यहाँहरूको निम्ति अवसर हो। यीशुलाई विश्वास गर्नुहोस्, उहाँलाई विश्वास गरेर उद्धार र मुक्ति प्राप्त गर्नुहोस् र उद्धार र मुक्तिलाई पूर्ण रूपमा लक्ष्यतर्फ राखेर यीशु जस्तै हुने लक्ष्यमा अगाडि बढ्नुहोस् र एक दिन यहाँहरूले इनाम प्राप्त गर्नुहुनेछ र यहाँहरूले पनि मरेको शरीरबाट फेरि महिमी शरीर प्राप्त गरेर यो शरीर पार्थिव शरीरलाई अथवा यो मरणशील शरीरलाई परिवर्तन गर्नुहुन्छ उहाँले र उहाँले गर्नुभएको त्यो परिवर्तनको जीवन प्राप्त गर्नलाई यहाँहरूले विश्वास गर्नुपर्छ। आउनुहोस् यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुहोस् र उद्धार र मुक्ति प्राप्त गर्नुहोस् र इनामको लागि मेहनत गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को प्रवचनको समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसी।
1: Lumbo FM 89.6 MHz.
2: अब रंग खेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो धनी क्रिस्चियन लुइडेन ख्रिस्टलाई लागिले शोभा बो दुई जयमसी तथा नमस्कार लासो फ्याफुला स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अङ्क 68 रङ्गीर स्वागत मुला ना वियोग तामाङ तिनै याङ तिलमा तिबा विषय द निरन्तरता पिन्जीव मुला जुन धर्म पालन लामा क्रिस्चियनका देन साचिन परमेश्वरलाई आत्मज्ञान ब्रावा येशु ख्रिस छ्यामला सम्बन्धरी शोभा गदेला बारीले हिन्द रोमी 8:1-2 खेतबासेलमा दाहेन से ख्रिस यसोदेन छ्याम गिक तबा मि गदेद परमेश्वर से सजै अभिन तिग्द विषम ख्रिस यसु ज्ञाम जुनी पिनमा परमेश्वरला आत्माला शक्ति से याङदा पाप देन शिवला शक्ति ज्ञाम थार्ना लबा मुला जब याङ यसु ख्रिस से याङला लागिरे क्रुसी तिगा लसुजी बिसी गोमुला याङ धर्मला बन्धन ज्ञाम मुक्त ताबरी हामला परमेश्वर ज्ञान दर्यम परमेश्वर द ताङमा शोभा प्रयास लबा गे लाजिबा अरे

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक। तीन महिनामा 21 मन्त्री परिषद बैठक, 384 निर्णय। संसदमा राष्ट्रियता, ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने।
1: भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ।
0: एक वर्षमै करिब 4.5% बढ़्यो अपराध। सतर्क रहन प्रहरीको आग्रह। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद। समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघको आन्दोलनको चेतावनी।
2: राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ अहिले विधानले।
0: नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा। वैदेशिक रोजगारमा एक वर्षमा 5,592 उजुरी, करिब 31% मात्रै फर्ज्योट।
3: हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्जीको लागि जान्छौं। न्यायाधिकरणबाट पक्राउ पूर्जी आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौं।
0: र एसियन गेम्सका लागि नेपालबाट 22

0: खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपालमा अपराधका घटना बढ्दै जानु केवल प्रहरीका लागि होइन, राज्य र समाज दुवैका लागि चिन्ताको विषय हो। विशेष गरी साइबर अपराध, अनलाइन ठगी र बैंकिङ कसुरको वृद्धि हुँदै जानुले डिजिटल सुरक्षामा अझ प्रभावकारी नीति र कड़ा कानूनी कार्यान्वयन आवश्यक रहेको देखाउँछ। अपराध नियन्त्रणसँगै जनचेतना अभिवृद्धि, प्रविधि मैत्री अनुसन्धान र दण्डहीनताको अन्त्य सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्छ। सुरक्षित समाज निर्माणका लागि राज्य सुरक्षा निकाय र नागरिक बीचको सहकार्य अब झन अपरिहार्य बनेको छ। अब खबर सन्तोषी रावलबाट।
2: वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 वटा बढ़ी उजुरी अझै फोर्सेट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागका आर्थिक वर्ष 2082-83 दर्ता भएको 5592 वटा उजुरी दर्ता मध्ये करिब 31% मात्रै फोर्सेट भएका छन्। करिब 68.56% उजुरी अझै टुंगिन बाँकी रहेका छन्। विभागका अनुसार 1134 वटा उजुरी मिलापत्र मार्फत समाधान भएका छन् भने 574 वटा मुद्दा अदालतमा दायर गरिएका छन्। तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी, सम्झौता उल्लंघन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी फर्चोट लक्ष्य अनुसार गर्न किन सकेको छैन? सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्य,
3: जुन मुद्दा छ त्यो मुद्दा चाहिँ विभागले आफै मात्रै फर्चोट गर्ने मुद्दा होइन। हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्तिको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउ पूर्ति आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौँ। प्रहरी प्रशासनले मानिस नेपालमा छ कि बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ, त्यसपछि लिएर आइसकेपछि भयन हुन्छ, अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेश गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ। त्यसैले पनि मुद्दाहरू चाहिँ फर्चोटको क्रम चाहिँ अलिक धेरै ठुलो
2: यसैबीच वैदेशिक रोजगार व्यवसायीहरूले आज राति 12 बजेदेखि सरकारी सेवा नलिने घोषणा गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले 15 बुधे माग अघि सार्दै आजदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने कार्य बन्द गरेको घोषणा पनि गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा संघले नीतिगत सुधार, अव्यवहारिक व्यवस्था हटाउन र व्यवसाय मैत्री वातावरण बनाउन सरकारसँग माग गर्दै माग पूरा नभएसम्म श्रमिक नपठाउने निर्णय गरेको जनाएको हो। संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमा माथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो। नेपाल शिक्षक महासंघले सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई समान तलब, वृद्धि, महँगी भत्ता र अन्य सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ। तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्दै महासंघले आर्थिक वर्ष 2083-84 बजेटमा ईसीडी शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै त्यसलाई विभेदपूर्ण निर्णय भनेको छ। महासंघले शिक्षक मैत्री, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, राहत करार, विशेष शिक्षा र प्राविधिक धारका शिक्षकको पेशागत सुरक्षा सुनिश्चित गर्न तथा सरूवा व्यवस्था जटिल बनाएको शिक्षा नियमावलीको 10 संशोधन खारेज गर्न पनि माग गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो।
4: आम शिक्षकहरू, शिक्षक कर्मचारीको चाहना र अहिले भएको 10 नियम शिक्षा नियमावलीको 10 संशोधनले गरेको प्रबन्ध अनुसार सबै शिक्षकहरू सदस्य हुन पाउने र राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ अहिले विधानले।
2: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियता सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विपन्न नागरिकका समस्यालाई लिएर सरकारको ध्यान आकर्षण गराएका छन्। नेकपा एमाले सांसद कृपा राम राणाले लिपुलेख, लिम्पुराधुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारले के पहल गरिरहेको छ भन्दै प्रश्न उठाउनुभयो।
5: हामी कुनै पनि हालतमा आफ्नो भूमि, खैर त्यो लिपुलेक लिम्पियाधुरा कालापानी किन नहोस्। झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नुपर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि एक इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
2: नेकपा सांसद युवराज दुलालले अरण्यको राजमार्ग एक महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। वहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन पनि माग गर्नुभयो।
6: नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई सच्याउन अथवा स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौं। जुन माग हामीले छोड्न सक्ने मागको रूपमा रहेको छैन। राष्ट्रियताको सवाल छ, हाम्रो जमीनको सवाल छ, राज्य प्रतिको कुनै पनि विवादास्पद भनाईलाई हाम्रो राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौ। त्यसकारणले यो विषयलाई हामी सबै प्रतिपक्षी दलहरूको तर्फबाट फेरि जोरदारका साथ सभामुख मार्फत आह्वान गर्न चाहन्छौ कि यसलाई रेकर्डबाट हटाइयोस्, संसदमा बोलाइयोस्, उहाँले यहाँबाट जवाब दियो भने यो समस्या समाधान हुन्छ।
2: राज्यसभा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्दै गरीब नागरिकले अन्तिम संस्कारका लागि पनि शास्ति भोग्न नपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
7: एउटा नागरिकले बाँचुन्जेल जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ। कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ। त्यसैले सभामुख महोदय, यो देशको गरीब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरीब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनुपर्छ भन्ने मेरो धारणा छ। राज्यले कर मात्र लिने होइन सभामुख महोदय, राज्यका नागरिकहरू मर्दै गर्दा त्यो नागरिक यदि विपन्न छ भने उसप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ। जसको कोही छैन त्यसको सरकार बन्नुपर्छ सभामुख महोदय।
2: राप्रपा सांसद खुशबू ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छुट दिन सरकारलाई आग्रह गर्नुभयो।
8: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ। म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि जस्तो पनि लाग्छ।
2: यस्तै राजसभा सांसद रमेश वर्षाले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो।
9: सम्माननीय सभामुख महोदय, म कहिलेकाहीँ कन्फ्युज हुन्छु, कसलाई के भनौँ, मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रासोपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा, र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ सभामुख महोदय।
2: नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन 29 गतेदेखि काठमाडौँमा आयोजना गर्ने राष्ट्रिय भेलालाई पूर्व सभापति शेरबहादुर देवालले सम्बोधन गर्ने हुनुभएको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता डाक्टर शशांक कोइरालाले राष्ट्र सामु रहेको चुनौतीहरूको सामना गर्न कांग्रेसका नेता कार्यकर्तालाई एकताबद्ध गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो। वहाँले राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
10: 2083 श्रावण 29 31 गतेसम्म काठमाडौँमा नेपाली कंग्रेसको राष्ट्र भेलाको आयोजना गरेको कुरा सर्वविदितै छ। भेलालाई आदरणीय सभापति श्री शेरबहादुर देवालजीले पनि सम्बोधन गर्नुहुनेछ। यो ऐतिहासिक राष्ट्र भेलामा सहभागिताका लागि पार्टी संगठन, भाषी संस्था तथा शुभेच्छुकहरू सबैमा हार्दिक अनुरोध गर्दछु।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार 3 महिनामा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय भएका छन् भने विभिन्न समितिका 8 बैठकमा 12 निर्णय भएका छन्। कार्यालयका अनुसार यस अवधिमा मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना, भ्रष्टाचार विरूद्धको 2 राष्ट्रिय रणनीति र नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनमा ल्याइयो। पुगेको छ। पुँजीगत खर्च 68.26% पुगेको तथा प्रमुख विकास आयोजनाको अनुगमन गरिएको जनाइएको छ। नेपाल मेडिकल काउन्सिलले साउन 7 र 8 गते सञ्चालन गरेको विशेष परीक्षामा 93.48% परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले आज नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी 1013 जना मध्ये 947 जना उत्तीर्ण भएको जनाएको छ। परीक्षामा जम्मा 65 जना उत्तीर्ण भएका छन्। पाकिस्तान र अमेरिकाबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण हुँदा भारतबाट 17 मध्ये 13 जना सफल भएका छन्। चीनबाट अध्ययन गरेका 37 जना मध्ये 8 जना मात्रै उत्तीर्ण भएका छन् भने बेलारूसबाट सहभागी 1 जना उत्तीर्ण भएका छन्। नेपालका 14 वटा मेडिकल तथा डेन्टल कलेजका विद्यार्थी 7% उत्तीर्ण भएका छन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नायुका हुने 20 एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले बुधबार एसियन गेम्समा नेपालको सहभागिताका लागि खेल र खेलाड़ी संख्याको टुंगो लगाएसँगै यसपटकको नेपाली टोलीको स्वरूप स्पष्ट भएको हो। 20 एसियन गेम्स सेप्टेम्बर 19 अक्टोबर 4 जापानमा आयोजना हुँदैछ।
11: डडेलधुराका 15% आमाहरू पूर्ण स्तनपान गराउन असमर्थ।
12: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ।
11: कामकाजी महिलाका लागि अझै कठिन रिपोर्ट, अमृत कोषका 4 नवजात शिशुको जीवन जोगाउने अभियान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
14: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
15: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति सुम्निमा उदासले कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढ़ाउने अकुराप नेपाल र सामुदायिक सूचना नेटवर्क सीआईएनको पहलको प्रशंसा गर्नुभएको छ। अकुराप सीआईएनले सञ्चालन गरेको कार्यक्रम हेलो सांसद संवाद श्रृंखला मार्फत अभौतिक सांस्कृतिक प्राकृतिक सम्पदा संरक्षण विधेयक 2081 र पर्यटन विधेयक बारे संकलित सुझाव तथा विज्ञको राय सहितको प्रतिवेदन आज समितिलाई बुझाइएको हो। प्रतिवेदन बुझ्दै सभापति उदासले प्राप्त सुझावलाई समिति र संसदमा हुने छलफलको आधार बनाइने बताउनुभयो। वहाँले रेडियो र डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावलाई पनि स्वागत गरिने स्पष्ट पार्नुभयो। यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा संचालित हेलो सांसद सम्वाद श्रृंखला हरेक बिहिबार बेलुका 7:30 र शुक्रबार बिहान 6:30 सीआईएन मार्फत प्रसारण हुँदै आएको छ। नेपालमा अपराधका घटना बढ़दो क्रममा देखिएका छन्। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष 2082-83 देशभर 61,016 मुद्दा दर्ता भएका छन्। यो अघिल्लो आर्थिक वर्षको 58,472 मुद्दाको तुलनामा 4.35% बढ़ी हो। विश्व स्तनपान सप्ताह आज सकिँदैछ। सप्ताह मनाइरहँदा डडेलधुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़दै गएको छ, तर कामकाजी महिलाका लागि भने 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु अझै पनि चुनौतीपूर्ण छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई पूर्ण स्तनपान गराएका छन्, तर शहरी क्षेत्र र जागिरे महिलामा यसको अभ्यास अपेक्षाकृत कम देखिएको छ।
17: डडेलधुरामा संस्थागत सुत्केरी बढेसँगै जन्मेको एक घण्टाभित्रै शिशुलाई स्तनपान गराउने अभ्यासमा सुधार आएको छ। स्वास्थ्य कार्यालयका अनुसार गाउँघर क्लिनिक र स्वास्थ्य संस्था मार्फत सञ्चालन भइरहेको परामर्श तथा सचेतनामूलक कार्यक्रमले पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़ाउन सहयोग पुगेको छ, तर पूर्ण स्तनपानको महत्वबारे जानकारी भए पनि व्यवहारमा भने धेरै कामकाजी महिलाले चुनौती भोगिरहेका छन्। भागेश्वर गाउँपालिका दुईकी डमरी भट्ट,
12: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ। यो चाहिँ हाम्रो बाध्यता हो, होइन रहर होइन, बाध्यताले गर्दा हो।
17: कार्यालयको समय छोटो, सुत्केरी विदा र बच्चासँग पर्याप्त समय बिताउन नपाउँदा पूर्ण स्तनपानलाई निरन्तरता दिन कठिन भएको सरकारी तथा गैर सरकारी निकायमा कार्यरतहरूको अनुभव छ। अमरगढी 5 की ममता पौडेल,
18: मैले चाहिँ मेरो आफ्नो दुध साथ साथै ल्याक्टोजिन पनि खुवाइरहन्छु। कहिले काहीँ बाहिर हिँड्नु परेको कारण, काम गर्नु परेको कारण चाहिँ ल्याक्टोजिन पनि खुवाउँछु। ल्याक्टोजिन साथै मेरो दुध पनि उसले खाइरह हुन्छ।
17: पूर्ण स्तनपानले शिशुलाई आवश्यक सम्पूर्ण पोषण दिनुका साथै रोगसँग लड्ने क्षमता विकास गर्ने स्वास्थ्य कर्मी बताउँछन्। जन्मेको एक घण्टाभित्रै स्तनपान शुरू गरी 6 महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुका लागि लाभदायक हुन्छ। स्तनपानले शिशु मात्र होइन आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ। डडेलधुरा अस्पतालकी नर्सिङ निरीक्षक गंगा देउवा,
19: जन्मेको एक घण्टाभित्रै हामीले बच्चालाई स्तनपान गरायौं भने आमाको जुन पाठ्यघर संकुचन हुन मदत गर्छ, जसले गर्दा चाहिँ हाम्रो यो पछिल्लो समयमा जुन रक्तस्राव हुन्छ नि त्यसलाई पनि कम गर्ने भयो, र आमाको जुन स्तन र अण्डाशयको क्यान्सरको जोखिमबाट पनि बचाउने भयो।
17: स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षण अनुसार डडेलधुरा जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई 6 महिनासम्म पूर्ण स्तनपान गराएका छन्, तर शहरी क्षेत्रमा बसोबास गर्ने तथा कामकाजी महिलामा पूर्ण स्तनपान गराउने अभ्यास अझै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर बहादुर साउद।
20: शहरमा बस्ने भन्दा कम पढेका गाउँमा ग्रामीण समुदायमा बसेका आमाहरूले चाहिँ यसमा आफ्नो शिशुहरूलाई बढ़ी मात्रामा चाहिँ स्तनपान पूर्ण स्तनपान गराएको देखिन्छ, तर यो बजारहरूमा जो बढ़ी पढेका आमाहरू छन् उनीहरूमा चाहिँ यो पूर्ण स्तनपान घट्दो क्रममा छ। बच्चालाई दुध चुसायो भने अलिकति स्वास्थ्यमा केही समस्या आउँछ भन्ने खालको नकारात्मक बुझाइ हो कि त्यो, झन् फाइदा हुन्छ होइन। आफ्नो शिशुलाई स्तनपान गरायो भने ब्रेस्ट क्यान्सर हुँदैन, यो पाठेघरको मुखको क्यान्सर पनि घट्छ।
17: स्वास्थ्य कर्मीका अनुसार पूर्ण स्तनपानलाई सफल बनाउन स्वास्थ्य संस्थाको प्रयास मात्र पर्याप्त हुँदैन, परिवार, कार्यस्थल र राज्यले पनि स्तनपान मैत्री वातावरण निर्माण गर्नुपर्ने उनीहरूको जोड़ छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
11: पाएं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 4 वर्षदेखि नवजातको जीवन बचाउँदै अमृत कोष,
21: त्यहीँ आएर दान गर्नुपर्छ होइन, तर अब उहाँको रगतको जाँच जस बेला जचाउनै पाउनु भएन, बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ। सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौं।
11: नेपालकी पहिलो ह्युमन मिल्क ब्याङ्कको 4 वर्षको प्रेरणादायी यात्रा, सम्भावना र चुनौती बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5523-53
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
23: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालकै पहिलो ह्युमन मिल्क बैंक अमृतको सञ्चालनमा आएको भदौ 3 गते 4 वर्ष पूरा हुँदैछ 2079 भदौ 3 गते थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शुरू गरिएको यो सेवा हाल पनि नवजात शिशुहरूको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको छ नवजात शिशुका लागि अमृत समान दूधको संकलन र वितरण बारे हामीले संस्थापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँग कुराकानी गरेका छौं
24: यसमा जस्तो मिल्क ब्याङ्कको कुरा उठिरहँदाखेरि अब हामीले गौदान सुनेका छौं त्यो पैसा दान सुनेका छौं धन दान भनेर सुनिरहेको छौं नि तर जग्गा दानसम्म सुनिरहँदाखेरि यो दूध दान भन्ने कुरा चाहिँ नयाँ अवधारणा थियो नेपालको लागि केही वर्ष अगाडि शुरू हुँदै गर्दाखेरि अहिले चाहिँ कसरी चलिरहेछ
25: यस्तो यो हाम्रो लागि एकदम नयाँ त होइन किनभने कृष्णजीलाई पनि आमाको दुध खुवाएको थियो होइन
24: तर यसरी जम्मा गरेर
25: भाइ आमा भन्ने त हाम्रो छँदैछ अब अहिले चाहिँ नि अब रोगहरू पनि धेरै छ कसलाई कस्तो रोग लागेको हुन्छ थाहा हुँदैन त्यसैले जसको पायो त्यसकै दुध नखुवाउने तर दुध चाहिएको बच्चालाई खुवाउँदाखेरि चाहिँ त्यो आमा सुरक्षित आमा चाहिँ स्वस्थ हुनुहुन्छ भने उहाँको दुध निकालेर खुवाउने भने अब दान यो एउटा पुण्य नै हो यसबाट उहाँले दुध दिए बापत केही पाउने भन्ने छैन
24: अस्ति भर्खरै मन्त्री हाम्रो सीताबहादीज्यूले चाहिँ स्तनपान गराइरहनु भएको भिडियो भाइरल भइरहेको थियो कोही बच्चालाई आवश्यक छ भनेदेखि एउटी आमाले त्यो ममताले पनि त्यो दिने खुवाउने चलन त पहिलादेखिको नै हो होइन तर अस्पतालले नै यो सुरुवात गर्यो जुन यो सुरुवात गर्नुपर्नेको खास कारण चाहिँ के थियो
25: त्यही हो अब यसै पनि आमाको दुधको एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दुध पचाउन सजिलो हुन्छ

0: गाई भैँसीको दुधमा त त्यो जुन पेटभित्र गएर प्रोटिन त हुन्छ त्यसमा, त्यो दही भन्छ नि त पेटभित्र गइसकेपछि। आमाको दुधले चाहिँ नि नरम दही बनाउने रहेछ जुन चाहिँ पचाउन सजिलो हो। अरू जनावरको दुधले चाहिँ कडा दही भन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ, त्यसैले बच्चालाई झाडा पखाला लाग्ने, एलर्जी हुने, त्यसमा प्रोटिन बढी हुन्छ त्यसले गर्दा एलर्जी हुन्छ नि, एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ, दमको रोगहरू लाग्ने, त्यो सबै चाहिँ नै त्यही प्रोटिनले गर्दाखेरि हो। जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन, पचाउन पनि सजिलो हुन्छ। त्यसैले यदि अस्पतालमा भर्ना भएको बच्चा छन् जुन चाहिँ समयभन्दा अगाडि जन्मेको छन्, उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न भने, यो आमाको दुध आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो। आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको
1: जस्तो भए पनि आमाको दुध आमाकै दुध हो,
0: त्यो आमाको दुधबाट हुने फाइदा त उसले पाउने भयो। त्यसले गर्दा पहिला हामीले केही नलाई बच्चालाई खुवाउनु त पर्यो होइन, सुरु सुरुमा त हामी पानी चढाएर राख्छौँ, तर अब खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने, आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो, बट्टाकै दुध खुवाउनु पर्थ्यो। त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस हुन्छ, आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ, त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
1: प्रसूति गृहमा त्यो समस्या कम भयो। अहिले त्यो चाहिँ अहिले अस्पतालमा मात्रै छ कि अन्य ठाउँमा पनि विस्तार?
0: अब सरकारले सबैतिर गर्ने जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि, जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने, एक घण्टाभित्र दुध खुवाउने, आमालाई दुध खुवाउनलाई सहयोग गर्ने, आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने, त्यो सबै चाहिँ नि अरू अस्पतालहरूमा पनि हुन्छ। तर दुध निचरेर राख्ने व्यवस्था होइन भने नि मैले 24 घण्टासम्म नर्मल फ्रिजमा पनि राख्न सकिन्छ, त्योभन्दा बढी पनि राख्न सकिन्छ। यदि प्रशोधन नगरे पनि 3 महिनासम्म चाहिँ डिप फ्रिजमा, डिप हाम्रो घरको फ्रिज होइन, 27 देखि 22 -17 देखि -22 डिग्री टेम्परेचरमा राख्यो भने चाहिँ 3 महिनासम्म राख्न सकिन्छ। त्यस्तो त्यो राख्ने व्यवस्था, निचर्ने र भण्डारण गर्ने व्यवस्था भएको चाहिँ नै अहिले त्यसलाई चाहिँ हामीले के अरे यो ल्याक्टेसन म्यानेजमेन्ट युनिटहरू भनेर भन्छ होइन, त्यस्तो चाहिँ अन्ततिर पनि खुलेको छ। तर प्रशोधन गर्ने, पास्चराइज गर्ने भन्छ नि त्यो दुधलाई चाहिँ, भने चाहिँ जुन हाम्रो अमृत कोष छ त्यो अहिले प्रसूति गृहमा मात्रै छ काठमाडौँमा, गर्दा अहिले बिपिकेआई धरानमा पनि खोलेको छ।
1: आमाहरू कतिको आइरहनु भएको छ दुध दान गर्न? कतिको हुनुहुन्छ
0: बाहिरबाट आउने आमाहरू चाहिँ कमै हुनुहुन्छ, धेरैलाई थाहा पनि छैन होला, तर अब कसैलाई समस्या भयो, एकदमै गाह्रो भयो, के गर्ने भन्दा उहाँ आउनु भनेर हामी बोलाउँछौँ, अनि बढी भएको दुध उहाँहरूले दिनुहुन्छ। तर धेरै जसो आमाहरू चाहिँ नि हाम्रो अस्पतालमै जुन चाहिँ सानो बच्चा जन्मेको हुन्छ नि, टाइम समय नै नपुगिकन, त्यस्तो बच्चाहरू धेरै दिनसम्म बस्छन्, अनि सुरुमा चाहिँ नि आफ्नो दुध आएको हुँदैन, अनि त्यति बेला आफ्नो बच्चालाई अरू आमाको दुध त्यस्तै प्रशोधन गरेको दुध दिएको हुन्छ भने, मेरो बच्चाले सुरुको अवस्थामा मेरो दुधमा आउँदा त्यो दुध पाएको थियो भने, अब मेरो आउन थाले, मेरो बच्चालाई पुगेर बाँकी भएको दुध म पनि दान गर्छु भनेर, त्यस्तो चाहिँ धेरै हुन्छ। त्यसरी नै हाम्रो चाहिँ अहिले चलिरहेको छ।
1: बाहिरको कोही महिलाले म चाहिँ अब मेरो दुध दान गर्छु भनेर आउनुभयो भनेदेखि पाउनुहुन्छ कि अथवा के हुन्छ?
0: पाउँछ, कोही दान गर्छु भनेर आउनुहुन्छ, खालि उहाँले चाहिँ त्यहीँ आएर दान गर्नुपर्छ होइन, तर अब उहाँको रगतको जाँच जस्तो सुत्केरी हुनुभन्दा बच्चा प्रेग्नेन्सीको बेलामा हामीले जाँचहरू गरे हुन्छ नि, रगतको जाँच, त्यो जाँचहरू गरेको छ भने त्यसैले पनि हुन्छ। उहाँको गरेको छैन, कहिले कहिले जचाउनै पाउनु भएन, बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ, अनि उहाँले चाहिँ, अनि उहाँ कुनै नयाँ मतलब सरुवा रोगहरू हुनु भएन, त्यो सबै हामी हेर्छौँ, आमा स्वस्थ हुनुहुन्छ, रगत पनि ठिक छ, दान गर्न चाहनुहुन्छ भने चाहिँ उहाँले दान गर्नुहुन्छ।
2: प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक, 3 महिनामा 21 मन्त्री परिषद बैठक, 384 निर्णय भएका छन्। संसदमा राष्ट्रियता, ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ। कांग्रेस इतरपक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने हुनुभएको छ। एक वर्षमै करिब 4.5% अपराध बढ़ेको छ। सतर्क रहन प्रहरीले आग्रह गरेको छ। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद, समान तलब भत्ताको माग गर्दै जस्तै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ। नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण भएका छन्। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा रहेको छ। वैदेशिक रोजगारीमा एक वर्षमा 5,592 उजुरी

करिब 31% मात्रै फर्जीवट भएको छ। र एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्. संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढ़ी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानिज्यू.
2: धन्यवाद.
1: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौं?
2: ठाडो उडान त नभनौं, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो. त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौ होइन, राजनीतिमा रहेर बुझेर आएको हो.
1: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनुभयो, छानिनुभयो.
2: हजुर.
1: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँ नै निरन्तर रहनुभयो. तपाईसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोश जाँगर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
2: अनि म चाहिँ नि होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने राजनीतिमा आउने मुड बनाएको थिइनँ. तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो त्यसपछि चाहिँ हामीले हामी साथीभाइहरू सल्लाह गऱ्यौँ र मलाई पनि यो पार्टीको नीति र यो पार्टी यो हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ.
1: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै, त्यो परिकल्पना गरेकै, सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
2: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ. वीरगंज उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसे र होटल तथा पर्यटन व्यवसाय महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहेँ. भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि यो व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि एउटा राजनीति नै भन्नुपर्छ. अब केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग लगभग म व्यावसायिक राजनीतिमा थिएँ. यो चाहिँ यो मूल राजनीति भनौँ, यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो. अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढेको अवस्था थियो, त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ.
1: व्यावसायिक जीवनबाट राजनैतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेछ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
2: होइन, यो त बिल्कुल फरक हुने नै भयो. व्यावसायिक राजनीति र यो जो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो. धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनीदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्लाजुल्ला छन्, केही कुराहरू फरक छन्. अहिले चाहिँ संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव हुनु.
1: पर्सा एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा, अहिलेसम्मको अवस्थामा मैले पर्सा एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै अथवा मैले काम गर्न थाले भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
2: होइन, अब यसको सुरुवाती हुँदैछ, सुरुवात हुँदैछ. जस्तै मैले अब पर्सा एकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रङ्गशालाको कुरा उठाएको थिएँ. अब अहिले त्यो नारायणी रङ्गशालामा चाहिँ 15-16 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ. मैले चाहिँ पर्सा एकबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ, त्यसको पनि अब डिपिआरको चरणमा गइसकेको छ, त्यसलाई पनि धेरै परिवर्तन गर्नुपर्ने छ। निर्वाचनमा हुँदै गर्दाखेरि सिर्सिया नदीको कुरा उठाएको थिएँ, त्यो पनि अब सिर्सिया नदी सरसफाइको कुरा उठाएको थिएँ, त्यो पनि एउटा चाहिँ शुरूआती चरणमा प्रवेश गरिसकेको छ। अब विशेष गरेर केन्द्रीय रूपमा जुन सुशासनको कुरा छ,

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा छ्याम्ब्र रेडियो जुगुलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल साउन 23 गते शनिबार, श्रावण कृष्ण पक्ष दशमी तिथि। यसपछि सन् 2026 अगस्त 9 तारीख नेपाल सम्बत 1146। आज विश्व भू संरक्षण दिवस पनि। आज बिहान सूर्योदय 5:31 समयमा भएको छ भने सूर्यअस्त भने साँझ ठिक 6:46 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। रासोपा सिन्धुपाल्चोकले बल्ल पायो नेतृत्व, सभापतिमा माया गुरूङ निर्वाचित। साधारण जनतालाई ढिलो होला तर गलत हुँदैन, नआतिनका लागि प्रधानमन्त्री शाहको आग्रह। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको प्रमाणीकरण शुरू, अहिलेसम्म 70% वास्तविक सुकुम्बासी। नेपाली कांग्रेसको इतर समूह राष्ट्रिय भेलालाई देउबाली सम्बोधन गर्ने। शिक्षक महासंघले भदौमा निर्णायक आन्दोलन गर्ने तयारी। थाइल्याण्डमा 14 वर्षीय बालकले गोली चलाउँदा 5 जना शिक्षक सहित 8 जनाको मृत्यु। र एसियड तयारीलाई बक्सिङ टोली भारत जाँदै। साझा खबरको शुरूमा स्थानीय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सिन्धुपाल्चोकले जिल्ला सभापतिमा माया गुरूङ निर्वाचित भएको छ। सभापतिका लागि 5 जनाबीच प्रतिस्पर्धा भएकोमा माया गुरूङ निर्वाचित भएको छ। हिजो भएको निर्वाचनमा 149 मत प्राप्त गर्दै गुरूङ सभापति बन्नु भएको हो। उहाँकी निकटतम प्रतिद्वन्दी कमला खड्काले 61, सभापतिका अर्को उम्मेद्वार कुमार श्रेष्ठले 20, पासङ तामाङले 12 र दिलराम श्रेष्ठ ले 2 मत ल्याएका छन्। रासोपा सिन्धुपाल्चोकको उपसभापतिमा 123 मत सहित सरोजा श्रेष्ठ निर्वाचित हुनुभएको छ र उहाँका प्रतिस्पर्धी निमा याङछेन लामाले 65 र मुके शेर्पाले 47 मत पाएका छन्। सचिवमा राजीव हमाल र सहसचिवमा विद्रो खड्का निर्वाचित भएको छ र सचिवमा हमालको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको हो। सहसचिवमा भने खड्का 135 मत सहित निर्वाचित हुँदा दोर्जे तामाङले 97 मत ल्याएको छ र सभापतिमा निर्वाचित गुरूङ यसअघि पनि जिल्ला सभापति समेत रहेको थियो। राष्ट्रपाको यसअघिको अधिवेशन विवादका कारण समय अन्तिम समयमा स्थगित भएपछि हिजो पनि निर्वाचन भएको हो। गत जेठमा राष्ट्रपाले देशै भरेकै पटक जिल्ला अधिवेशन गरेको थियो तर सो क्रममा नेतृत्वको विषयमा विवाद भएपछि सिन्धुपाल्चोकमा अधिवेशन नै तोकिएको थियो। अधिवेशन स्थगित भएपछि सिन्धुपाल्चोक राष्ट्रपा लामो समयदेखि नेतृत्वविहीन रहन्छ आएको थियो। दोलखाको प्रसिद्ध कालिन्चोक भगवती मन्दिरमा 1 करोड़ बढ़ी भेटी संकलन भएको छ। कालिन्चोक भगवती मन्दिरमा 10 महिनाको अवधिमा 1,16,00,000 भेटी संकलन भएको छ। गत असोजदेखि असार मशान्तसम्मको अवधिमा सो बराबरको भेटी संकलन भएको कालिन्चोक भगवती मन्दिर गोठी व्यवस्थापन समितिका अध्यक्ष चन्द्र लामाले जानकारी दिनुभएको हो। कालिन्चोक मन्दिरमा एकै महिनामा 18,00,000 भन्दा बढ़ी भेटी संकलन भएको छ। गत कार्तिकमा 18,67,355 रूपियाँ भेटी संकलन भएको थियो। कालिन्चोक मन्दिरमा भेटी बाहेक सुनसादी गरगहना पनि संकलन हुँदै आएको छ। समितिका अध्यक्ष लामाको अनुसार 11 थान सुनका तिलहरी र 12 थान 12 तोला चाँदी संकलन भएको छ। त्यसमा 1 तिलहरी 1,00,000 भन्दा बढ़ी मूल्यको रहेको पनि जानकारी दिनुभएको छ। कालिन्चोक मन्दिरमा भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ सुनसादी गरगहना समेत चढ़ाउने गरेको छ। मन्दिरमा 1,600 किलो तामा पनि संकलन गरिएको व्यवस्थापन समितिले जनाएको छ भने भक्तजनले चढ़ाएको त्रिशूल, गाग्री, माना, पाथी लगायतका सामान पनि समितिले संकलन गरिएको छ। समितिको अनुसार संकलन भएको भेटीबाट 18,00,000 खर्च भएको छ। मन्दिरको त्रिशूल, घण्टी व्यवस्थापन, सीसी क्यामेरा जडान, घण्टी सौन्दर्यकरण, रेलिङ निर्माण, कर्मचारी तल्प लगायतमा 18,00,000 खर्च भएको छ।
दोलखा जिल्लाको रोलवालिङ हिम श्रृंखला अन्तर्गत यरुङरी हिमालको आधार शिविरमा पाँच जनाको शव फेला परेको छ। यलुङरी आधार शिविरमा देखिएको पाँचवटा शव गत वर्ष कार्तिक 17 गते यलुङरी आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सकिने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको हो। गत कार्तिक 17 गते यलुङरी हिमाल आरोहणका क्रममा पाँच विदेशी सहित दुईजना नेपाली हिम पहिरोमा परेर बेपत्ता भएका थिए र हिम पहिरोमा परेका दुईजनाको शव फेला परे पनि पाँच